0: नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्र रोकिने समेत बताएका छन्। सरकारी प्रशासनिक सुधार, सुशासन, राजनैतिक नियुक्ति, डिजिटल सेवा, शैक्षिक सुधार लगायत क्षेत्रमा केन्द्रित भएर काम गरिरहेको जनाएको छ। सरकारले अपेक्षित काम गर्न नसके पनि तल्लो स्तरका जनता केही हुनेमा आशावादी छन्। तर संघीय सरकारसँग स्थानीय सरकार भने केही सशंकित देखिएको छ। केही विषयमा संविधानले दिएको एकल र साझा अधिकार प्रयोगमा संघीय सरकारको दबाव खेप्नु परेको गुनासो स्थानीय सरकारको छ। यसबाट स्थानीय तहको एकल अधिकार हनन हुने हो कि भन्ने चिन्ता स्थानीय तहका जनप्रतिनिधिमा देखिएको छ। सेवाग्राहीका अनुसार कर्मचारीको कार्यशैलीमा परिवर्तन कुनै सरकारको सय दिने उपलब्धि मात्रै बनेर रोकिनु हुँदैन भन्ने छ। त्यस्तै सुकुम्बासीहरू दीर्घकालीन योजना कसैले ल्याउन सकेको बताउँछन्। बालेन्द्र शाह प्रधानमन्त्री हुँदा उनीहरू आशावादी रहेको पनि बताइएको छ। स्थानीय तहका अधिकारमा हस्तक्षेप शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
1: जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। जापानमा 10 महिना यता 72 नेपालीको मृत्यु भएको छ। त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असार तेस्रो सातासम्म 72 नेपालीको ज्यान गएको हो। बिरामी भएर मृत्यु हुनेको संख्या न्यून छ। कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छ, तर धेरैजसोमा पत्ता नलागेको अर्थात कारण नखुलेको लेखिएका छन्। जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले

आज खास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। मध्य प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजनाहरू राखिएको भन्दै विपक्षी दलहरूले दुई दिनदेखि प्रदेशसभाको बैठक ठप्प पारेका छन्। सरकारले बजेट संशोधन गरेर नल्याएसम्म प्रदेशसभामा बजेटमाथि छलफल हुन नदिने अडान उनीहरूले लिएका हुन्। विपक्षीहरूले बैठक चल्न नदिएपछि सभामुख राम आशिष यादवले बिहिबारको बैठकबाट अनिश्चितकालका लागि प्रदेशसभाको बैठक स्थगित भएको घोषणा गरेका छन्। राजनीतिक दलहरूबीच सहमति जुट्न नसकेपछि बजेटमाथिको छलफल अन्यल सिर्जना भएको छ।
2: चितौन राष्ट्रिय निकुञ्जको ध्रुवे नामले परिचित जंगली हात्तीले पछिल्लो 24 वर्षमा 25 जनाको ज्यान लिएको छ। वर्षौंदेखि गाउँ बस्तीमा प्रवेश गरी

0: पीड़ा थपेको देखिएको छ। समयमा वर्षा नहुँदा खेतमा पर्याप्त हिलो बन्न सकेको छैन। यति मात्र होइन, सरकारी अनुदानको मल सहज रूपमा नपाउँदा किसान दोहोरो मारमा परिरहेका छन्।
1: पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत मुगलिन पोखरा सड़कको पश्चिम खण्ड जामुने पोखरा निर्माण सम्पन्न गर्न आयोजनाको म्याद आगामी फागुनसम्म थपिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर सहनशिला कास्थका अनुसार निर्धारित अवधिभित्र निर्माण सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद 2083 फागुन 11 गतेसम्मका लागि थप गरिएको छ।
0: चार दिनदेखि कर्णाली नदीमा बेपत्ता यात्रुवाहक फोर्स गाड़ी खोज तथा उद्धारमा कठिनाईका कारण फेला पार्न सकिएको छैन। दैलेखको चामुण्डा बिन्द्रा सैन्य नगरपालिका साथ साङ्गेताड स्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको गाड़ी नदीको तीव्र भाव र धमिलो पानीका कारण फेला पार्न नसकिएको हो।
1: ब्याङ्क तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहका लागि सहजीकरण हुने गरी राष्ट्र ब्याङ्क आगामी आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ। यसपटक मौद्रिक नीतिको संरचना व्यापक परिमार्जन गरेको राष्ट्र ब्याङ्कले आगामी वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तयारी गरेको छ।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संचार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहस भन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघलाई रचनात्मक सुझावसहित संवादमा आउन आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको बदलिदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता विषयमा संचार मन्त्री तिमल सिन्हाले सरकारले प्रेस स्वतन्त्रता, संचार कानून सुधार र पत्रकारितासँग सम्बन्धित सबै विषयमा संवादको खुल्ला रहेको स्पष्ट पार्नु भएको हो।
1: नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित युवा उद्यमशीलता विकास सम्बन्धी अन्तर्क्रिया तथा नयाँ सदस्य स्वागत कार्यक्रमका अवसरमा युवामा लगानी र उद्यमशीलता मार्फत अर्थतन्त्र सुदृढ़ बनाउन जोड़ दिइएको छ। कार्यक्रममा सहभागी व्यवसायी नेता तथा युवा उद्यमीले मुलुकको आर्थिक पुनरुत्थान, लगानी विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलताको विकासका विविध पक्षमा छलफल गर्दै आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बारे चर्चा गरे।
0: अब शेयर बजार गत साता नेप्से परिसूचक अघिल्लो साता भन्दा 0.15% अर्थात 3.89 अङ्कमाथि बन्द भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2649.51 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2653.40 बिन्दुमा बन्द भएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो विजयसँगै देशमा नयाँ अध्याय शुरू भएको घोषणा गरेकी छन्। पेरुको निर्वाचन सम्बन्धी सर्वोच्च निकायले उनको झिनो मतान्तरको जितलाई औपचारिक रूपमा प्रमाणित गरेको हो। निर्वाचन निकायको घोषणासँगै पेरुको इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनको टुंगो लागेको छ। साथै पछिल्लो एक दशकमा पेरुले नवौं राष्ट्रपतिको नेतृत्व पाउने भएको छ।
2: अब खेल खबर। पाँच पटकको विश्व विजेता ब्राजिलको छैठौं विश्वकप जित्ने सपना फेरि अधुरै बनेको छ। फिफा विश्वकप 2026 को अन्तिम स्वर अन्तर्गत गैराती भएको रोमाञ्चक प्रतिस्पर्धामा नर्वेसँग 2-1 पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। नर्वेका स्टार स्ट्राइकर ले खेलेको अन्त्यतिर 2 गोल गर्दै आफ्नो टोलीलाई पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुर्याएका छन्। ब्राजिलका लागि इन्जुरी समयमा नेमारले पेनाल्टी मार्फत 1 गोल फर्काए पनि त्यो टोलीको हार टार्न भने पर्याप्त भएन। त्यस्तै विश्वकपमै ऐतिहासिक रंगशालामा मेक्सिको र इङ्ल्याण्डबीच महाभिडन्त हुने भएको छ। प्रशिक्षक हाबियर अगिरेको नेतृत्वमा रहेको मेक्सिको एल्ट्री उच्च फममा छ। टोली घरेलु मैदानको फाइदा उठाउँदै क्वार्टर फाइनलमा पुग्न चाहन्छ। आजको खेलमा मेक्सिको र इङ्ल्याण्ड

0: यसमा भिडन्त हुँदैछ।
1: अब विचार विश्लेषणको पालो, राज्यको वक्र दृष्टिले आहत भूई वर्ग शीर्षकमा विश्वास नेपालीको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। सरकार नयाँ सरकार बनेपछि काठमाडौँ किनारमा बुलडोजर चल्यो, प्रभाव देशैभर पर्यो। सड़क छेउ, नदी किनारा वा जंगल छेउ बसोबास गर्ने भूमिहीनलाई राज्यको आँखाले अतिक्रमणकारी भूमाफिया वा हुकुमवासी देख्छ। आज आफ्नै देशभित्र असाध्य असुरक्षित महसुस गरिरहेका छन् भूवर्ग। गरीबी उन्मूलन लक्षित कार्यक्रम तय गरी छ महिना वा एक वर्ष वा दुई वर्ष समय तोकेर राज्यले नै उचित वैकल्पिक व्यवस्थापन सहित समस्याको समाधानका लागि पहल थालौं। बरू गरीबको घरवास, ठेलागाडा, टेम्पो उठीवास लगाउने कर्मचारीलाई तिनको व्यवस्थापनमा सहजीकरण गर्ने सहजकर्ता बनाएर अघि बढ्न ध्यान दिउँ।
0: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Kes bonus pal.
1: Visat upp er nordisk hån. Kelko matcha bitre och att mig hån.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766666 मा सम्पर्क गर्नुहोस्।

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बसबाट खेम्बम उपस्थित भइसकेको छु र नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. त्यसै गरी डिजिटल प्लेटफर्ममा हाम्रो पात्र .com र नेपाली नेटवर्क .com पनि प्रसारण भइरहेको छ. र विशेष गरी नेपाली बसमा हामी देश विदेशका विभिन्न विषयहरूमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ. र नेपाली बस तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जमा. नेपाली बस हरेक नेपालीहरूले मन पराउने कार्यक्रम हो. विशेष गरी यसमा हामी राजनीतिक आर्थिक सामाजिक कुटनीतिक क्षेत्रका विषयमा चर्चा अनि परिचर्चा गर्ने गर्दछौँ. आदरणीय श्रोता, र विपक्षीको रिपोर्ट कार्ड यतिखेर आएको छ. सरकार पपुलिस्ट र स्वेच्छाचारी र असफल भएको भन्ने खालका विषयहरू जोडिएर आएका छन्. सरकार लाइफ भन्दा पनि लाइटतिर लागेको छ. नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले सरकार नागरिकको लाइफ जीवनभन्दा सामाजिक सञ्जाल लाइकमा बढी केन्द्रित भएको आरोप लगाउनु भएको छ. त्यसै गरी सरकार गलत दिशामा अघि बढेको प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने दिशामा अघि बढ़िरहेको आरोप लगाउनु भएको छ. त्यसै गरी प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले सरकार अधिनायकवादतर्फ अघि बढ़ेको आरोप समेत लगाएको छ. आदरणीय श्रोता, सरकारका 100 दिनका हामी समीक्षा गर्दैछौ. सरकारको मधुमास कस्तो रह्यो भन्ने विषयमा पनि छलफल र परिचर्चा गर्दैछौ. र विशेष गरी सरकारले अब देश र जनताको पक्षमा नागरिकको पक्षमा अगाडि बढ्नुपर्छ. र सरकार अब छुट फेल हुने छुट छैन. यो सरकारलाई जसरी नेपाली जनताले मत दिएका छन्, नेपाली जनताले मन पराएका छन्, त्यो अनुसार यो सरकार पनि अगाडि बढ्न सक्नुपर्दछ भन्ने विषयमा हामी चर्चा परिचर्चा विगतदेखि नै गरि नै आएका छौँ. र प्रधानमन्त्री बालेन्द्र शाहको आजको यो उपस्थितिलाई लिएर पनि विभिन्न किसिमका टिका टिप्पणीहरू पनि भइरहेका छन्. बालेन्द्र शाहले जसरी प्रधानमन्त्रीको पदको गरिमा जोगाउन सक्नु भएको छ त भन्ने खालका विषयहरू पनि जोडिएका छन्। आदरणीय श्रोता, डेङ्गीबाट जोगिनुहोला, किनभने डेङ्गीको प्रकोप यतिखेर छ. पानी पर्न थालेपछि डेङ्गी संक्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन एपिडेमियोलोजी तथा सर्वरोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ. स्वास्थ्यको एकदम ख्याल गर्नुहोला. डेङ्गी तराई लगायतका अब धेरै ठाउँहरूमा अहिले काठमाडौँ उपत्यकामा पनि डेङ्गीको निकै ठुलो प्रभाव छ, किनभने लामखुट्टेहरू काठमाडौँमा पनि भित्रिएका छन्, धेरै छन्, ठाउँ ठाउँमा लामखुट्टे छन्, फोहोर छ, अप्ठ्यारो परिस्थिति छ. त्यसैले डेङ्गीबाट बस्नका निम्ति तपाईँहरूले आफ्नो स्वास्थ्यको समेत ख्याल गर्नुहोला. आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ. नेपाली चिया निर्यातमा सधैँ भारतीयको अल्झन छ. सरकारको व्यवस्था न प्रोत्साहन न प्रयोगशाला, भारतीय बजारको मात्रै भरपर्दा शास्ति छ. मारमा किसान र उद्योगी तेस्रो मुलुकमा चिया निर्यातका लागि सरकारले मार्ग प्रशस्त गर्छ भन्ने खालका विषयहरू अस्ति आएका थिए, आश्वासनमा आएका थिए ती विषयहरू, तर त्यो आश्वासन किन पुरा हुन सकेन आज हामी चर्चा गर्न चाहन्छौँ. आदरणीय श्रोता, नेपाली बहसमा आश्वासन कहिले पुरा हुन्छ? सरकारले लाइकमा मात्र हो, सरकार लाइफमा किन अगाडि बढिरहेको छैन? नागरिकहरूको लाइफमा सरकार किन जहिले पनि ब्याक छ? सरकारका आलोचनाका विषयहरू, सरकारले राम्रा कामहरू, सकारात्मक ऊर्जाका कामहरूलाई पनि हामी चर्चा गर्न चाहन्छौँ. आदरणीय श्रोता, अहिलेको अवस्थामा सरकारलाई अब छुट छैन फेल हुने. सरकार पास हुनुपर्छ, सरकार जनता मैत्री हुनुपर्छ, सरकार जनताको सरकार हुनुपर्छ. जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु भएको छ. बिरामी भएर मृत्यु हुनेको संख्या कम, र कतिपय मृत्युको कागजात कारण नखुलाइए पनि धेरै मा चाहिँ पत्ता नलागेको अर्थात् अननोन भनेर लेखिएको छ. किन मृत्यु हुन्छ जापानमा नेपालीहरूको? जापानमा धेरै नेपालीहरू छन् र उनीहरू अकालमा मृत्युवरण गर्न बाध्य छन्। आदरणीय श्रोता, मृत्यु भएका वा आत्महत्या गर्ने नेपाली विशेष गरी निर्माण क्षेत्र, होटेल तथा रेस्टुरेन्ट सप्लाई कम्पनीमा कार्यरत रहेका छन्। जापानमा स्थायी आवासीय परिचय पत्र नै पाएका करिब नेपाली 9908 जना रहेको बुझिएको छ. हाल जापानमा रहेका नेपालीहरू 3,992 जना रहेका छन्। जापानको प्रवासी आप्रवासी सूचीमा नेपालीको संख्या 5 स्थानमा छ. जापानमा नेपाली विद्यार्थीको संख्या सन् 2025 1,16,000 पुगिसकेको छ. जापानमा पनि निकै दुःख छ अहिलेको अवस्थामा नेपालीहरूलाई. आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ. विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध गरिएको छ. विद्यालय खोल्न अनुमति, स्वीकृति र कक्षा थपको अधिकार स्थानीय तहलाई. प्रधानाध्यापक नियुक्ति अब स्थानीय तहबाटै हुने भएको छ. र संशोधित नियमावलीमा के छ त आजको नेपाली बहसमा चर्चा गर्दैछौँ हामी. शिक्षक सरुवा 3 वर्षपछि मात्र, सरुवामा अपाङ्गता भएका शिक्षक र गर्भवतीलाई प्राथमिकता, प्रधानाध्यापकलाई 1,000 देखि 3,000 रुपियाँसम्म मासिक भत्ता, हिउँदे र बर्खे बिदा 30 दिन, निजी विद्यालय खोल्ने, धरौटी रकम वृद्धि, ई पेन्सनको व्यवस्था, पीआर र ग्रिन कार्ड भएकाले पेन्सन नपाउने, विद्यार्थीको कपाल काट्न लगाउन नपाइने लगायतका प्रावधानहरू प्रोभिजनहरू आएका छन्। विद्यालयमा चाहिँ अब दलका सदस्यलाई निषेध गर्ने रणनीति सरकारले यतिखेर अख्तियार गरेको छ. आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ. विश्रामपछि हामी उपस्थित हुनेछौँ.

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: हरो विषयमा दरो बहस, नेपाली बहस।
4: यस नेपाली बहसका साथमा
5: प्रीति तयारी चाउचाउ।
6: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
7: डिसोम फाइबर नेट।
8: हाम्रो बेसमा यति राजनैतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। डाक्टर साहब, लामो समय भयो तपाईँसँग कुराकानी हुन पाएको छैन। नेपाली बसमा धेरै श्रोताहरूले सुन्न चाहनु भएको छ, तपाईँ सन्चै हुनुहुन्छ? अब यो सरकार कस्तो छ डाक्टर साहब, सन्चो छ कि छैन? सरकारका कामहरू कस्ता छन्? अब मधुमास पुरा भयो, 100 दिन पुरा भयो, सरकार सही बाटोमा छ कि छैन?
9: अब नयाँ सरकारले अलिअलि कुरा त स्वाभाविकै हो, तर हाम्रो जस्तो मुलुकमा सामान्य मिसन भएको राजनीतिले र नेतृत्वले असामान्य नतिजाहरू दिन दिने सम्भावना हुन्छ भनेर जुन अपेक्षा गर्ने गरिन्छ, त्यो नै मैले कहा मुख्य कुरा हो र बेकार कुरा हो। अहिले नै त्यस्तो कुरा भन्ने कुरा अपेक्षा नै गलत हो। सरकार भन्ने कुरा त कर्मकाण्ड हो, त्यो आइरहन्छ गइरहन्छ।
8: अहिले सरकार चाहिँ सही बाटोमा छ कि छैन डाक्टर साहब? जस्तो अहिले नेपाली कङ्ग्रेसले भनेछ क्या, सरकार लाइफ भन्दा पनि लाइकतिर बढी लाग्यो भनेर आरोप लगाएछ प्रतिपक्षीले, होइन? सरकार गलत दिशामा अघि बढिरहेको छ भनेर चाहिँ अब यो नेकपा लगायतका दलहरूले चाहिँ भनिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि सरकारप्रति कतिपय कुराहरू बाहिर नआए तापनि कतिपय विषयहरू चाहिँ सरकारप्रतिका आलोचनाहरू टिप्पणीहरू पनि आन्तरिक रूपमा पनि मतभेदहरू छन्। अब जनताले यति धेरै ठुलो आशा गरेका छ, विश्वास गरेका छ, भरोसा गरेका छ, अब यसबाट पनि सफल भएन भने फेरि द्वन्द्वतर्फ धकेलिन्छ देश भन्ने अन्यलता छ। अब अहिले सही बाटोमा यो सरकार बढ्न सकेन भने त दुःख पाउँछ नि त जनताले साहब?
9: अब त्यो जनताले दुःख पाए भन्नु हुँदैन, किनभने यो जनताको छनौट हो। जनताले दुई तिहाई दिएर अहिलेको राजनीतिलाई चाहिँ सत्तामा पुर्याएका छन्। जे हुन्छ त्यो जनताले सहनुपर्छ। चुपचाप घन्टी छाप त्यस्तो सिङ्गानी कुरा गरेर अब के परिणाम आउँदैन, केही पनि अर्थ हुँदैन।
8: होइन, अब सरकारले चाहिँ डेलिभरी दिने कुरामा, होइन, महँगी नियन्त्रण गर्ने कुरामा, मैले यहाँ समाचारहरू पढ्दैछु अहिले, जहिले पनि यो चिया निर्यातमा, होइन, सधैँ भारतीयको उल्झन छ। सरकारले अस्ति मात्र भनेको थियो अब हामी चाहिँ नयाँ गन्तव्य पनि खोज्छौँ, तपाईँहरू चाहिँ ढुक्क हुनुहोस् भनेर उद्योगीलाई आश्वासन दिएको थियो। मल पाउने नपाउने कुरामा पनि त्यत्तिकै स्थिति अहिले नाजुक अवस्था छ, होइन? यही कुराले त हो नि त वितृष्णा जाग्ने नागरिकहरूमा, होइन डाक्टर साहब?
9: त्यो पनि उनीहरूले भन्न पाइँदैन, किनभने उनीहरूलाई पुरानो सत्तालाई पन्थाउन पाउँदा पुगेको थियो, पुरानोलाई दण्डित गर्नेमा उनीहरूको प्राथमिकता थियो। उनीहरूले दण्डित गरेका छन् र नयाँ पात्रहरू सत्तामा आएका छन्। अब पुरानो किन त्यस्ता थिए र नयाँ कसरी उस्तै हुन्?
8: यतिखेर हाम्रो बेसमा डाक्टर सुरेन्द्र केसी हुनुहुन्थ्यो,
9: भन्ने कुरा अब तुलना गर्ने हो। पुरानोलाई गाली गरेर मात्रै समाधान आउँछ कि आउँदैन, पुरानोसँग पनि केही बाध्यता थियो कि, किनभने पुरानै अत्यन्त भ्रष्ट पात्रहरूका नयाँ भेरिएन्टको रूपमा यिनीहरू छन्। पुरानै सत्तामा कुनै न कुनै कसैका ज्वाइँ, कसैका छोरी, कसैका भतिजा, कसैका छोरा, नयाँ भेरिएन्टको रूपमा यिनीहरू सत्तामा आएको अब एक्सपोज भयो नि त। कोही नयाँ मान्छे रहन्छ नि त यहाँ, अरूका छोराछोरीलाई नेपो बेबी र नेपो किड्स भनेर उनीहरूलाई डाँडा कटाइयो, उनीहरूको घरद्वारमाथि आगजनी गरियो, कुटपिट गरियो, सारा कुरा गरियो. अब अहिले हेर्दै जाँदाखेरि त तिनै भ्रष्टहरूका शाखा सन्तान पो रहेछन् यिनीहरू त.
8: अनि सही बाटोमा छैन भने भ्रष्टाचार नियन्त्रण गर्छु, बिचौलियालाई चाहिँ हामी कडकडामा ल्याउँछौँ भनेर चाहिँ अस्ति प्रधानमन्त्रीले त त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा अख्तियारलाई 5 घन्टा होइन 5 वर्षसम्म चाहिँ हामी थुनेर स्वतन्त्र तयार हुन्छौँ जनताको लागि, विकासको लागि भन्नुभयो नि त, होइन?
9: त्यो त भइरहेछ नि त. भ्रष्टहरू थुनिएका छन्, विष्णु पौडेलहरू जेलमा छन्, दीपक भट्ट जेलमा छन्, सारा छँदैछन् नि त, होइन? जनतालाई त्यसो भने शान्त छ तपाईँको विचारमा? यही हो जनतालाई प्रतिफल दिने वे आउट,
8: जनताले चाहेको यही होइन रक्षा?
9: अनि त्यो त तपाईँले भन्नुभयो नि त, यता भ्रष्टलाई यहाँ त्यहाँ के भन्नु भने, अब जनताको गोजीमा पुग्यो त मालपानी रोजगारी पाए त उनीहरूले, त्यस कारण यो प्रश्न नै होइन के. प्रश्न मुलुकलाई कसरी औद्योगिकरणलाई जाने भन्ने प्रश्न, कसरी कृषि उपजको व्यापारीकरण र व्यवसायीकरण नियन्त्रीकरण गर्ने भन्ने हो. त्यो भएपछि मात्रै रोजगारी बढ्न थाल्छ. रोजगारी बढ्यो भने मात्रै जनताको गोजीमा, जनताको थैलीमा अलिकति औषधिको लागि, शिक्षाको लागि, स्वास्थ्यको लागि कम जुट्न थाल्छ. अब सरकारले के गरिदियो भने शिक्षामा कर लगाइदियो, स्वास्थ्यमा कर लगाइदियो, विद्युतमा कर लगाइदियो. अनि अब यो बाटो नै उल्टो छ भने जनताले चाहेको कुरा कसरी हुन्छ त्यहाँबाट भन्नु त? त्यसको लागि के गर्नु पर्यो त भन्दाखेरि, जो चालु खर्च छ त्यो चालु खर्चलाई न्यूनीकरण गर्नु पर्यो. चालु खर्चलाई न्यूनीकरण गरेपछि मात्रै पुँजीगत खर्च बढ्छ. पुँजीगत खर्च बढिसकेपछि मात्रै बजेट तलसम्म जान्छ. बजेट तलसम्म गयो भने मात्रै मोबिलिटी बढ्छ, जनताहरू जोडिन्छन्, निजी क्षेत्र जोडिन्छ. अब निजी क्षेत्रलाई थर्काएर कुटेर पिटेर जेलमा हाल्नेपछि क्यापिटल फ्लाइट हुन्छ. क्यापिटल फ्लाइट यहाँ अब तपाईँ ब्याङ्कको ब्याज तपाईँलाई थाहा छ कि थाहा छैन, अहिले ब्याङ्कको ब्याज 2% 3% छ. 16-17 खरब भन्दा ठुलो पैसा चाहिँ थुप्रेर बसेको छ. विदेशी मुद्रा यति सञ्चित छ कि त्यो बाहिर आउन सक्ने स्थिति नै छैन. अब सिमानामा 2,000-5,000 सामान वार बार गरेर मान्छेहरू पेट पाल्थे, 100 रुपियाँ भनिदिएको छ. यतातिर 100 रुपियाँ भनेपछि उता चिनी बन्द गर्थ्यो, किनभने चिट फर ट्याट नहुन्छ. त्यस कारणले अब यो जनताले चाहेको यसबाट जनताले पाउँछन् भन्ने अपेक्षा हो र मान्छेको, पाइन्छ र यसरी.
8: होइन, अब यो अहिलेको यो सरकारले जुन तरिकाले आफ्नो बाटो आफ्नो गतिलाई अगाडि बढाउन खोजिया छ, तर यो जनता मैत्री छैन, होइन? शासकीय सुधारका 100 कामहरू चाहिँ 100 दिनमा हामी पुरा गर्छौँ भनेर जसरी सरकार अगाडि बढाएको थियो, ती कामहरूमा कति नम्बर दिनुहुन्छ डाक्टर साहब अहिले यसो हेर्दा?
9: अब के नम्बर दिनु पर्यो? अब नम्बर अघि मैले भने नि, म त्यो भयो भने मात्रै नम्बर दिने नदिने कुरा भन्छु. जुन प्रश्न छ त्यसको त्यो अनुरूपको उत्तर आउनु थाल्यो भने नै नम्बर दिने नदिने कुरा सोच्ने होला. तपाईँले सोध्नु भएको छ लिपु लेक नेपालको कुन जिल्लामा पर्छ, तपाईँले फिदिममा पर्छ भने उत्तर दिनुभयो भने कति नम्बर दिने तपाईँ? अब कन्फ्युज, तपाईँलाई नै कन्फ्युज होला लिपु लेक वास्तवमा कहाँ छ भनेर. त्यस्तो हो भने तपाईँले 28 नम्बर हालिदिन सक्नुहुन्छ. अब म चाहिँ कपि पनि काटेर आएको, अथवा कपि काट्न त मलाई के दिन्थे, कपि यसरी काटिन्छ भन्ने मैले सुनेको, किन कपि पनि यिनीहरू पार्टिसन आधारमा दिन्थे. अब अहिले पनि दिने आधार तपाईँ देखि नै रहनु भएको छ.
8: अहिले पनि त्यस्तै छ
9: हजुर,
8: अहिले पनि त्यस्तै हो अवस्था.
9: अहिले पत्रकार भन्नुहुन्छ, कस्तो प्रश्न मलाई गर्नुहुन्छ, त्यो प्रधानमन्त्रीको कुन सल्लाहकारको बहिनी यस्तो भन्ने सुन्नुभयो नि तपाईँले?
8: होइन, कुमार बेन्जीको त अस्ति आयो.
9: अनि अब उनी त हुन् नि, अब गरे त राजलीला, मै गरे त क्यारेक्टर दिन्छ, त्यस्तो हुन्छ. उस्तै मान्छेहरू नि यिनीहरू, जस्तो अब 7-8 भिसीहरू नियुक्त गरियो, धेरै जस्तो इन्जिनियरिङ ब्याकग्राउन्डबाट छन्, निमित्त उपकुलपति पनि इन्जिनियरिङ ब्याकग्राउन्डको मान्छेलाई पनि दिइरहेको छ, किन प्रधानमन्त्री इन्जिनियरिङ छन्. अब त्रिभुवन विश्वविद्यालय कहाँबाट ल्याएर, अब त्रिभुवन विश्वविद्यालयमा कहाँ केयुमा चाहिँ काम गरिसकेको बेला उनीहरू ल्याएर किन बनायो होला भनेको त प्रधानमन्त्रीको पिएचडीको गुरु शोध निर्देशक रहेछन् फेरि उनको भने. एउटै कुरा त भयो नि, हिजो पनि यही गर्थे, आज पनि यही गरिरहेको. अब
8: मेरिटोक्रेसी भन्ने चाहिँ कुन एउटा चरीको दुधको नाम मात्रै बोते छ, मेरिटोक्रेसीमा गर्ने, प्रतिस्पर्धा गर्ने, होइन? अब चाहिँ हामी छनौट गर्दाखेरि चाहिँ राम्रो खालको विज्ञ आउँछन् भन्दै थियो नि त नारा.
9: भनेको एमालेको एउटा चुनाव हारेको लठुवालाई सेवा आएको अध्यक्ष बनाएका थिए, अहिले पनि चुनाव हारेकोलाई नै सेवा आएको अध्यक्ष बनाएको, उही कुरा भयो नि त. आफ गरे त हो राशिलाई, मै गरे त क्यारेक्टर, त्यस्तो हुन्छ. त्योभन्दा पहिला सेवाको अध्यक्ष एमाले एउटा जवलपरासीमा चुनावारीको लठवालाई लगेर भ्रष्टाचारको अखडा बनाइदियो, आफू पनि दिवङ्गत भइगयो त्यो पीडले गर्दाखेरि. चुनाव हारेको मान्छेलाई एमाले पनि सेवा आएको अध्यक्ष बनाउँथ्यो. अहिले पनि साझा विवेकशील पार्टीको काठमाडौँबाट चुनाव हारेको मेयरको उम्मेदवारलाई सेवा आएको अध्यक्ष बनाइदियो. के फरक भएको छ यसमा?
8: यो त केही पनि फरक भएन नि त डाक्टर साहब. जो आए पनि उस त एउटै खालको होइन, एउटै ड्याङको सरकारमा गइसके पछाडि. अस्ति यहाँले सुन्नुभयो होला, प्रधानमन्त्रीको सचिवालयले झन्डै पासपोर्ट ठेक्कामा पनि व्यापक खालको चाहिँ घोटाला हुँदै थियो. पछि रविजीले थाहा पाएर चाहिँ त्यसलाई नियन्त्रणमा लिनुभयो भन्ने खालको कुरा आयो होइन. जर्मनबाट खोसेर फेरि फ्रान्सलाई दिन खोजेको सचिवालयले, सचिवालयबाट बाहिर बर्खास्त गर्नुपर्छ धेरै सदस्यहरूलाई भन्ने विषय पनि आयो. हेरफेर गर्छु भन्नुभयो प्रधानमन्त्रीले भन्दा. त्यो ठाउँमा गइसकेपछि सबैले यस्तै गर्ने भए त अनि किन चाहियो र नयाँ सरकार, किन चाहियो नयाँ अनुहार, किन चाहियो नयाँ सोच होइन? हिजो चलित रहेको थियो साहब. त्यसो भए त
9: त्यसरी मैले भने यो कर्मकाण्ड हो, जनताको छनौट हो. अब किन चाहियो, कसरी चाहियो भन्ने प्रश्न हुँदैन, किनभने विधिको यो डेमोक्रेटिक सिस्टममा आवधिक निर्वाचन हुन्छ. निर्वाचन भएपछि जनताले चाहिँ मतादेश बदल्छन्. त्यो अनुसार अहिले पुराना दलहरूले गलत गरे, पुराना भ्रष्ट थिए, नेपो थिए, इत्यादि थिए भनेर पुरानालाई चाहिँ जनताले अस्वीकार गरेर नयाँलाई सत्तामा ल्याए. अब अहिले हामी 100 दिनमा यो आउँछ, 3 महिनामा ऊ हुन्छ भनेर अपेक्षा पनि नगरौँ, त्यसरी डिबेट पनि नगरौँ. किनभने 100 दिनमा मै प्रधानमन्त्री भए पनि केही हुँदैन. खालि मर्निङ सो द डेज, खालि प्रारम्भिक कुरा कस्तो छ त भनेर हामी आकलनसम्म गर्न सक्छौँ. प्रारम्भिक चाहिँ उस्तै छ, केही भ्रष्टहरूलाई कारवाही गर्ने जस्तो देखिएको छ, किनभने तिनीहरू भ्रष्ट थिए भन्ने जनमानसको बुझाइ थियो. त्यो सेन्टिमेन्टलाई मात्रै सरकारले टेकेको जस्तो देखिन्छ. जस्तो केपी ओली र यो त्यो रमेश लेखक अनि यो कहाँको एउटा छपाई सम्बन्ध कि कहाँको एउटा अरियाल कि के भन्ने केटा चाहिँ
8: छुनेरै छपाईमा
9: अरे राजधानीवाला. अब यी तिनजनालाई डङ्का ए नाङ्लो सचार यिनीहरूले भनेको थिए, अब अदालत आइपुग्यो, रिलिज गरिदिइहाल्यो कुरेसितिको होइन. अब भनेपछि त एउटा यिनीहरू दण्डित हुनुपर्छ भन्ने जनमानसको एउटा अपेक्षा हो. तर उनीहरूले त्यसलाई पनि प्रक्रिया सम्मत नगरिदिइसकेपछि त्यो सम्भव भएन. अब अझै केही उद्यमीहरूलाई थुनचेक गर्ने, उनीहरूलाई डाम्ने, अब जस्तो त्यही यही प्रधानमन्त्रीको गाडी चढेको भनेको एउटा मालपानी भन्ने एउटा फटास आऊ त्यो कताको, त्यसमाथि 4 करोडको बिगो चाहिँ कर छलेको भन्ने कुरा पुष्टि भयो, तर अख्तियारलाई कारवाही नगर भन्ने दबाब गयो भन्ने छ. अब अख्तियारको प्रमुखले पनि त्यो कारवाही गर्न सक्दै सक्दैन, किनभने यसको यसपछि लगत्तै उसकै पालो आउँदैछ, ऊ पनि उस्तै मान्छे छ.
8: अख्तियार प्रमुखको साटो त अस्ति प्रधानमन्त्री कार्यालयमा खाइ नै सकियो नि होइन, 5 घन्टासम्म.
9: अब त्यहाँ पनि प्रक्रिया पुगेन. प्रधानमन्त्रीले बोलाउँदै पनि रुख अख्तियार टिमले त्यहाँ जाने नै होइन. उनीहरू आत्तिए किनभने उनीहरू त्यो पद किनेर त्यहाँ पुगेका थिए, उनीहरूको विगत ठिक थिएन, मनोगत रूपमा उनीहरू सन्त्रस्त र चाहिँ शिथिल थिए. त्यस कारणले नेपाली भनेका आधारभूत रूपमा उस्तै मानिसहरू हुन्, एक्कादुक्का काहीँ छन् भने तिनीहरू दबेर बसेका छन्, यिनीहरू चाहिँ सिनमा आएकै छैनन्. त यी मानिसहरूबाट त्यत्रो अपेक्षा गर्ने कुरा बेकार हो. तर अहिलेको अहिले चाहिँ म गए पनि केही हुँदैन, कल कारखाना खोल्नु पर्यो, धानको बिउ राख्नु पर्यो, रोप्नु पर्यो, पानी लगाउनु पर्यो, बाँदरबाट बचाउनु पर्यो, पहिरोबाट बचाउनु पर्यो, अनि नै धान टिप्ने कुरा हुन्छ. एकैचोटि धान टिप्नेवाला क्या हामी चाहिँ. नयाँ प्रधानमन्त्री आए अब घुरुरुरुरुरु भगारी भरिन्छ भन्ने
8: होइन. अलिकति अब यो आलोचनाका विषयहरू पनि उठे डाक्टर साहब बिचमा होइन, जस्तो गृहमन्त्रीमाथि सम्पत्तिको विषय जोडियो, उहाँले चाहिँ जुन चाहिँ सम्पत्ति विवरण सार्वजनिक गर्नुभयो त्यो अप्रत्याशित देखियो भनेर चाहिँ आवाज उठ्यो. त्यसपछि मलाई लाग्छ उच्च अदालतका न्यायाधीश, पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वको समिति बन्यो, त्यसको प्रतिवेदन बाहिर आउन सकेका छैन. अब अर्थमन्त्रीमाथि बिवाइडी गाडीको विषयमा चर्चा परिचर्चा भयो, उहाँले चाहिँ उल्टै रोस्टमबाट अन्य नेताहरूलाई धम्क्याइयो, धम्क्याउनु भयो, म पनि खोल्छु तपाईँहरूका फाइल, म पनि हेर्छु भन्ने खालको भाषा बोल्नुभयो भनेर त्यो पनि आयो. प्रधानमन्त्रीले सीमाको विषयमा पनि प्याच्चै बोलिदिनुभयो, तर चाहिँ पछि त्यसको बारेमा चाहिँ स्पष्टीकरण दिनुपर्ने स्थिति आयो परराष्ट्र मन्त्रालयले. अहिले मैले प्रधानमन्त्री कार्यालयमा भनिहालेँ, जर्मनबाट खोसेर फेरि फ्रान्सेललाई दिने किसिमको निकै ठुलो तिक्रम भएको थियो अरे त्यहाँभित्रभित्र भन्दा. यस्तो खालको कामहरू त यो 100 दिनमा देखिए नि त डाक्टर साहब.
9: अब त्यसैले त्यो हिजो पनि देखिन्थे, गिरिजा कोरेलामाथि कति आरोप आयो, माधव कुमार नेपालमाथि पनि आरोपै थियो, केपी ओलीमाथि पनि आरोपै थियो, देउपामाथि पनि आरोपै थियो, आरजुमाथि पनि आरोपै थियो, अहिले चाहिँ प्रधानमन्त्रीको श्रीमतीले सेक्युरिटीलाई ब्याग बोकाइन् भन्ने कुरा आयो। हिजो राष्ट्रपति विद्या भण्डारे हुँदा उनको जुत्ता सेनाले बोक्यो भन्ने कुरा आयो, के नयाँ कुरा छ त भन्ने कुरो, यो कर्मकाण्ड हो, उस्तै हुन् उनीहरू, त्यस्तै कुरा भइरहेछ। खालि हाम्रो अपेक्षा ठुलो थियो, अपेक्षा गरे अनुसार भयो कि भएन भन्नको लागि अहिलेको अहिले नतिजा आउँदैन। अघि मैले भने नि मै जस्तो म भिसी भएर गएँ युनिभर्सिटीमा, त्यहाँका टिचर तिनै हुन्, त्यहाँको कर्मचारी तन्त्र त्यही हो, हाम्रो जनमानस यही हो, के हुन्छ त अहिलेको अहिले के हुन्छ त भने पाँच वर्ष पर्ख्यौँ।
8: सुशासनमा केही मोर्निङ सो अफ द डे भने जस्तो केही परिवर्तन हुन खोजिरहेको छ,
9: मलाई त्यस्तो लाग्दैन, किनभने त्यही कर्मचारी संयन्त्र हो, त्यही प्रहरी हो, त्यही सेना हो। कोही नेपाली पनि देशप्रति चाहिँ, जहाँसम्म म नेपालीलाई चिन्छु, देशलाई लिएर उनीहरू चिन्तन गर्दैनन्, आफूलाई लिएर नै उनीहरू चिन्तन मनन गर्छन्। उनीहरूले मुलुकलाई एउटा प्लेटफर्मको प्लेटफर्म जस्तो बनाएका छन्, सबैसँग या त ग्रिन कार्ड छ या त पिआर छ, छोराछोरी विदेशमा त छँदैछन्, हाम्रै पनि छोराछोरी विदेशमा छन्, किनभने यहाँ एउटा साधारणभन्दा साधारण सुविधा र अवसर पनि योग्यता क्रमको आधारमा पाइँदैन, तपाईँलाई थाहै छ त। हामीहरूको हामीहरूले पनि त कुनै न कुनै अवसर पाउँछन्, रवि लामी जाने त सुरेन्द्र केसी जस्तो मान्छेलाई घरैमा गएर हामी अगाडि बढाउँछौँ, अवसर दिन्छौँ भनेको थियो, चार वर्ष भयो त अहिले, खोइ त केपीले नै नियुक्त गरेका भिसीलाई त्रिवीको केयुको भिसीलाई त्रिवीको भिसी बनाए त अनि खोइ त भने अनि
8: यो विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध भनिएछ, त्रिवीले पनि एउटा पत्र लेखिएको छ, अब विद्यार्थी सङ्गठनहरू तिमीहरूका चाहिँ यो कार्यालयदेखि लिएर चाहिँ अन्य क्रियाकलापहरू अब बन्द गरेर 60 दिनभित्र हटाऊ भनेछ यो सरकार, यो चाहिँ सही गरे हो डाक्टर साहब?
9: अब त्यो त्यसको त्यो चाहिँ जनमानसमा तिनीहरू बेइमान गर्छन्, तिनीहरू चाहिँ काम ठग्छन्, अनि त्यो आवरणमा वैयक्तिक फाइदा र महत्त्वाकांक्षा साँच्छन्, त्यस कारण तिनीहरू दण्डित हुनुपर्छ भन्ने कुरा, जसरी काङ्ग्रेस एमाले दण्डित हुनुपर्छ भन्ने जनमानसमा एउटा मनोविज्ञान थियो, त्यसरी नै तपाईँले भन्नुभएको क्षेत्रमा पनि तिनीहरू दण्डित हुनुपर्छ भन्ने मनोविज्ञान थियो, र त्यही मनोविज्ञानमा खेलेका हुनुहुन्थ्यो, किनभने ती आफ्ना थिएनन्, ती ट्रेड युनियनहरू आफ्ना थिएनन्, ती विद्यार्थी सङ्गठनहरू आफ्ना थिएनन् र बदनाम थिए, जसरी समाजमा काङ्ग्रेस एमाले माओवादी बदनाम थिए, सत्य के हो भने आजको गणतन्त्र माओवादीले नै ल्याइदिएको हो, आजका संवैधानिक संरचनाहरू उनीहरूले नै परिकल्पना, समावेशीयता, दलितलाई चाहिँ सामाजिक न्याय दिनुपर्छ, सबै एजेन्डा त माओवादीहरूकै त थिए नि त। त्यसपछि लोकतन्त्रको प्राप्ति दलहरूको लामो त्याग लगानी बलिदानबाट प्राप्त भएको थियो, र जेएनजीको कुरा गर्दाखेरि पनि विद्यार्थीहरूकै बलिबाट यो विद्रोह चाहिँ सम्भव भएको थियो, अनि तिनै विद्यार्थीबाट सत्तामा जाने अनि तिनीहरूमाथि नै प्रतिबन्ध लगाउने कुनै मोरल कुरा हुन्छ र त्यो।
8: डाक्टर साहब यहाँलाई पनि अघि तपाईँले कोट्याउनु भएको थियो नि होइन, जस्तो अब सुरेन्द्र केसीलाई हामी सुरेन्द्र केसी जस्ता मान्छेलाई अगाडि सार्छौँ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले बोलिरहँदाखेरि यसपाला पनि तपाईँ भिसीमा छुट्नु भयो नि त होइन, कसैले पनि खबर गरेन, केही पनि भनेन, कसै कोही पनि आएन नि डाक्टर साहब?
9: होइन त्यो त तपाईँहरूको फेरि तपाईँहरूको बुझाइ नै गलत छ क्या, उनीहरूले चाहिँ भिसीमा के अरे विज्ञापन निकाले होइन, विज्ञापन निकालेपछि जो जो मान्छे उम्मेदवारको रूपमा त्यहाँ गए र ज जसको बिचमा प्रतिस्पर्धा भयो तिनीहरू छानिए, म त्यो प्रक्रियाकै विरुद्धमा हो, नेसनले अडिट गर्नुपर्छ, सोसाइटीले अडिट गर्नुपर्छ, सोसाइटीले र नेसनले अडिट गरेको व्यक्ति चाहिँ नियुक्तिहरूमा प्रतिबिम्बन हुनुपर्छ भन्ने मेरो स्कुल अफ थट हो। त्यो त लोकसेवा खर्दारले नेपालमा त्यो सचिव हुनेले, पुलिस हुनेले, इन्सपेक्टर हुनेले पो विज्ञापनमा सहभागिता दिने हो त। अब यसरी त्यस्तो भनौँ न, एकदम ब्रिलियन्ट व्यक्ति, टेक्निकल्ली ब्रिलियन्ट व्यक्ति चाहिँ प्रतिस्पर्धामा गयो भने त टेक्निकल्ली ब्रिलियन्ट व्यक्तिले नै उत्तीर्णाङ्क प्राप्त गर्थ्यो स्वतः छ नि त। तर विगत समयमा प्रचण्डले पनि यस्तो नाटक गरेको थियो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको हकमा, तिनजना माओवादीहरू मात्रै उत्तीर्ण भएको थियो र माओवादीहरूकै बिचमा प्रतिस्पर्धा गराएर माओवादी मध्ये पनि दुई नम्बरकोलाई प्रचण्डले भिसी बनाएका थिए, माओवादी मात्रै पास हुने क्षमता राख्छन् त, माओवादी कति यो परीक्षा सम्बन्धी कुरामा माओवादीको कति बुद्धि हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन र, मूर्ख हो र हामी, बुझ्दैनौँ र, नेपालीले चिन्दैनौँ र हामी, तिनजना माओवादी मात्रै उत्रिनु भए, प्रचण्डले त्यसमा पनि अन्याय गरेर वरियता मिचेर दुई नम्बरकोलाई ऋषि बनाइदिए, देखिहाल्नु भयो त्यसपछि तपाईँ के भयो, रोइलो गर्न थाल्यो त्यहाँ, पठालो समाज हुन थाल्यो। अब अहिले पनि त्यही कुरा हो, अब उनीहरूले चाहिँ अब विज्ञापन गरे, परीक्षा भयो होइन, त्यही व्यक्ति उत्तीर्ण भयो जो व्यक्तिलाई केपी ओलीले पनि उत्तीर्ण गराएको थियो, भनेपछि कुरा त उहीँ रहेछ नि त। अब अहिले राजदूतमा पनि त्यही गर्ने भन्दैछन्, त्यस कारणले यो प्रक्रियासँगै हाम्रो सहमति छ नि, यसरी होइन, योग्य व्यक्तिलाई नेसनले चिन्नु पर्यो, समाजले पनि चिन्नु पर्यो।
8: यसको मतलब एक्जाम लिया जस्तो पनि गर्ने प्रक्रिया, त्यो थालनी गर्ने, तर आउने चाहिँ राजसभा मात्रै आउने वा चाहिँ उहाँको नजिकको मात्रै आउने, नातागोता मात्रै आउने, प्रचण्डले माओवादी मात्र उत्तीर्ण गरा जस्तो राजसभाको इक्जाममा पनि राजसभा मात्रै आउने,
9: त्यो त देखिन्छ नि। बुर्लाकोटीले भनेकै थियो सबैले अवसर पाउँछन्, तर जसले राजसभालाई भोट हालेको छ उनीहरूले पाँच नम्बर बढी पाउँछन्
8: भनेको थियो।
9: अब एक नम्बरमा प्रतिस्पर्धा हुन्छ, पाँच नम्बरै बढी दिएपछि स्वतः ऊ भइहाल्यो नि त,
8: स्वतः हुन्छ।
9: त्यस कारणले यो प्रक्रिया नै गलत छ, यसरी होइन। अब मुलुकको प्रतिनिधित्व गरेर सरकारको नीतिलाई प्रतिबिम्बन गर्न विदेशमा राजदूतहरूको नियुक्त गरिन्छ। अब प्रतिस्पर्धामा ठ्याक्कै सरकारको मिसन भिजनसँग चाहिँ, किनभने योग्य व्यक्तिले त आफ्नो नाम त योग्यताको आधारमा निकाल्छ, त्यस्तो बेलामा त उसले राजसभाको नीति कार्यक्रम भन्दा पृथक धारणा राख्ने व्यक्तिले नाम निकाल्यो भने त उही राजदूत भएर अमेरिका जानेको, अनि उसले सरकारको नीति कार्यक्रम त्यहाँ प्रतिबिम्बन गर्न सक्छ त, मोरल्ली पनि सम्भव हुँदैन। अब उसको विश्वासको आधारमा त्यस्तो कुरा सम्भव भयो त, सरकारको नीतिलाई विदेशमा प्रतिबिम्बन गर्नको लागि राजदूतहरूको परिकल्पना गरिएको हुन्छ। प्रतिस्पर्धाबाट आएको त्यो व्यक्तिले सरकारको त्यो नीतिलाई त्यहाँ प्रतिबिम्बन गर्न कसरी सम्भव हुन्छ त? त्यस कारणले प्रक्रियामै मेरो भिन्न मत छ, भिन्न प्रक्रिया को कुरामा म परेँ कि परिनँ भन्ने कुरा एकदमै त्यो मूर्खतापूर्ण अपेक्षा हो। अब उनीहरूले किनभने सबै नेपाली चोर हुन्छन्, बदमास हुन्छन्, भ्रष्ट हुन्छन्, पथखोर हुन्छन्, अराष्ट्रिय हुन्छन् भन्ने एउटा भाष्य बन्यो क्या समाज, त्यस्तो कुरा होइन। एउटा दुईवटा नेपालीहरू अहिले पनि देशलाई लिएर सोध्छन्, एउटा दुईवटा नेपालीहरूमा अहिले पनि देशभक्ति छ, एउटा दुईवटा नेपाली अहिले पनि नैतिकवान छन्। सत्ता सब समाज कहाँ भ्रष्ट हुन्छ र? भ्रष्टहरूको प्रभुत्व छ, त्यो कुरा मैले माने। अब अहिले चाहिँ एकदम दुष्प्रचारबाट अरूको चरित्र हत्या गरेर होइन आगजनीमा आएको छ, अहिले त सिंहदरबार जलाइदिन्छु भनेर चाहिँ सत्ता हत्याउने चरणमा यो देश आइपुग्यो, त्यो कुरा सत्य हो। तर अहिले पनि एक्का दुक्का मानिसहरू देशलाई लिएर सोच्ने संवेदनशील मान्छेहरू, चिन्तनशील मानिसहरू, जवाबदेही मानिसहरू चाहिँ सकिसकेको कुरा म मान्दिनँ। अहिले पनि एक्का दुक्का मान्छेहरू छन्, ती मानिसहरूलाई हेरेर हामीले चित्त बुझाउनु पर्छ र यो देशको सोझो गर्नुपर्छ, यसलाई मर्न दिनु हुँदैन। प्रधानमन्त्रीले भने जस्तो नेपालले पनि विदेशी भूमि मिचिएको छ र नेपाली चाहिँ त्यसमा विभाजित हुने, मिचिएको छ एक थरी भन्ने, मिचेको छैन अर्को थरीले भन्ने र नेपाली नेपालीको बिचमा द्वन्द्व खडाइदिएर यसलाई सिक्कौ सिक्किम बनाइदिने, यस्तो कुराको भ्रममा हामीले लाग्नु हुँदैन। आफ्नो ठाउँमा सतिशाल भएर उभिनुपर्छ, पछि गएर त्यसले चाहिँ परिणाम निकाल्छ। जस्तो बिपीलाई पनि भारतको दलाल भन्थे, पुष्पलाललाई नै यिनै हरामीहरू चाहिँ गद्दार भन्थे, नभनेको होइन नि त, हामीलाई पनि कसैले दरबारिया भने, पदको लागि भने, अहिले पनि सूर्यन्द्र केसी भिसीको लागि भन्छन्, राजदूतको लागि भन्छन्, बिस्तारै उनीहरू थाक्छन्, त्यसपछि हाम्रो दिन आउँछ, हामी पनि एक दिन हुन्छौँ, वी स्याल ओभरकम वान डे, हामी निराश छैनौँ, पर्खेर बसेका छौँ।
8: डाक्टर साहब, अब यो राष्ट्रिय महाधिवेशन, ऐतिहासिक महाधिवेशन गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ, अब अहिलेको अवस्थामा उनीहरूले प्रदेश संरचना सम्भवतः खारेज, प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र स्थानीय तह दलबिन बनाउने एजेन्डा अगाडि सारेको छ, यसमा यहाँको भन्नु के छ सर?
9: स्थानीय निकाय दलबिन हुनु चाहिँ नराम्रो होइन, किनभने त्यसको अति दलीयकरण भयो, सञ्चालक समितिको अध्यक्ष पनि पार्टीको हुने, अनि अब न्याय व्यवस्था हिजो पनि कहाँ एउटा नगरपालिकामा पुगिरहेको थिएँ, ए उहाँ बैतडी पाटनको नगरपालिकामा मेरो भ्रमणको क्रममा एउटा स्वागत कार्यक्रम थियो, त्यहाँ मैले भित्तामा देखिरहेको थिएँ, त्यो न्याय सम्पादन गर्ने निकाय चाहिँ नगरपालिकामा डिपुटी मेयरको चाहिँ अध्यक्षतामा एउटा कमिटी गठन गरेको हुँदो रहेछ। अब अमुक पार्टीको डिपुटी मेयर हुने बित्तिकै त फैसला पनि अमुक पार्टी अनुकूल नै दुष्प्रभावितको खतरा हुन्छ, अब न्यायाधीश त सेटिङको आधारमा न्यायाधीश हुने बित्तिकै त फैसला सेटिङको आधारमा हुने भने स्वतः सिद्ध नै छ। त्यसपछि यो दलीय अति दलीयकरणको कारणले स्थानीय निकायहरू पनि अत्यन्त बदनाम भएको कुरा सत्य हो र यस्तो बेलामा निर्दलीय एउटा प्रवृत्ति हावी हुनुपर्छ कि भन्ने एउटा जनमानसको बुझाइ चाहिँ हो. तर उपकुलपतिहरूको नियुक्तिले के देखायो भने यिनीहरू पनि उस्तरी नै नियुक्ति गर्दा रहेछन् र यिनीहरू पनि उस्तै मान्छे रहेछन् भन्ने देखाइसकेपछि निर्दलीय हुने बित्तिकै त्यो जादुको छडी हुन्छ भन्ने कुरा त भ्रम हो. तर यो एउटा प्रश्न चाहिँ हो, स्थानीय निकायकै प्रशासनिक संयन्त्रहरू, प्रहरीहरू, न्यायालयहरू, बौद्धिक क्षेत्र, मिडिया पनि, तपाईँहरू अप्ठ्यारो मान्नुहुन्न भने तपाईँहरू पनि नन पार्टी हुनु जरुरी छ, तपाईँहरूमा पनि विवेकले काम गर्नु जरुरी छ, किन राजनीतिबाट पर त कोही पनि हुँदैन. अब तर यहाँ राजनीति भन्ने बित्तिकै तेरो मेरो गुटबन्दी बाह्र भाइ भन्थे नि त, कान्तिपुरमा एउटा लेख थाप्न पनि, टिभीमा एउटा अन्तर्वार्ता प्रसारित हुन पनि, पार्टीको सदस्य चाहिने हो भनेदेखि मान्छेले त घृणा गर्ने नै हो त. भएको चाहिँ त्यो हो. अब त्यस एउटा मनोबनोटमा राष्ट्रपालले खेल्न खोजेको मात्रै हो. तर त्यो गर्ने बित्तिकै नेपालीहरू सुध्रिहाल्छन् भन्ने कुरा चाहिँ होइन. हाम्रो चरित्रमा नै रूपान्तरण ल्याउनु पर्यो, हामी नै बदलिनु पर्यो. जहाँ चाहिँ विवेक प्रिभेल गरोस्, यहाँ चाहिँ स्वार्थ प्रिभेल गर्यो. जातिपातिमा आइसक्यो अहिले मान्छे, लिङ्गमा आइसक्यो मान्छे, जातीय हिसाबले सोध्छ, भेगीय हिसाबले सोध्छ, त्यो चाहिँ समस्याको जड हो. प्रणाली आफै समस्या हो भन्ने कुरा म चाहिँ मान्दिनँ. आचरण संस्कार समस्या. अहिले यहाँ संविधान संशोधन भन्छन् नि, सुधार्नुपर्ने, संशोधित हुनुपर्ने चाहिँ चरित्र छ. उनीहरू संविधानमा समस्याको जड देख्छन्. संविधानमा के समस्या? हिजो केपी ओलीले संवैधानिक व्यवस्था अन्तर्गत हाउस विघटन गरेका थिए र सिंहदरबार चलाउने कुरा संविधानभित्र भएर, त्यो त संविधान भन्ने कुरा त एउटा जस्तो बेलायतमा वेस्ट मिनिस्टरी सिस्टमबाट अनुप्राणित भएर अहिलेको वेस्ट मिनिस्टरी सिस्टम हामीले अवलम्बन गरेका छौँ. यसको स्रोत भनेको चाहिँ बेलायत हो. बेलायतमा संविधानै छैन त, अनि के फरक परेको छ त? संविधान बिना पनि बेलायत चलिरहेछ. त्यस कारण यो पन्छाउने यो एउटा विधि हो. सब समस्याको जड मान्छेको मन हो, मान्छेको आचरण हो, मान्छेको संस्कार हो. जबसम्म त्यो बदलिँदैन, निर्दलीय बनाए पनि त्यही हो, रासो पाए पनि त्यही हो, बालनेता भए पनि त्यही हो, बोले पनि त्यही हो, नबोले पनि त्यही हो. अघि मैले भने सेवा आएको अध्यक्ष एमाले चुनाव हारेको लठला लगेर बनाउँथ्यो, अहिले पनि त्यही कुरा भयो.
8: अहिले पनि चुनाव हारेकै मान्छे गए.
9: केपी ओलीले भोला थापालाई भिसी केहीमा बनाउँथे, यिनले पनि भोले थापालाई बनाए. अनि आप गरे त रासलीला, मै गरे त क्यारेक्टर लीला, त्यस्तो हुन्छ. त्यस कारणले चरित्रमै हामीले रूपान्तरण ल्याउनु पर्यो. जबसम्म चरित्रमा हामी रूपान्तरित हुँदैनौँ, तबसम्म कुनै प्रणालीले पनि काम गर्दैन र त्यसले जनतालाई फल दिँदैन. अब अहिलेको हकमा चाहिँ जनताले दुई तिहाईबाट यो नयाँ सत्ता संरचना ल्याएका छन्, पाँच वर्ष उनीहरूले पर्खिनुपर्छ. अहिले हतार गर्नुको केही पनि अर्थ छैन. अहिले के देख्न बाँकी छ उनीहरूले, पर्खेर बसौँ न उनीहरू, अनि थाहा हुन्छ उनीहरूले के गरेका थिए भनेर. अहिले थाहा हुँदैन, हतार गर्नु हुँदैन.
8: अब डाक्टर साहब, एउटा यो प्रदेश संरचना खारेज गर्नुपर्छ भन्ने खालको जुन आवाज उठ्या छ, यसमा यहाँ पनि ओके हो, यो ठिक छ. अहिले प्रदेश अलिकति व्यवहार थप्ने एउटा संस्था मात्र बन्यो भन्ने खालको आवाजहरू आइरहेछ नि डाक्टर
9: साहब. अब प्रदेश संरचनाको बदनाम भएको छ, त्यो कुरा सत्य हो. किनभने यस्तै कारणले हाम्रो बजेटको 60% चालुतर्फ विनियोजित छ. अब अहिलेको अर्थमन्त्री चाहिँ एकदम हार्वर्डबाट पढेर आएको, विश्व ब्याङ्कमा काम गरेको, सुट लाउने, अङ्ग्रेजी बोल्न जान्ने, अब त भन्थे. तर पुरानो यो सडक छाप अर्थमन्त्रीले पनि पुँजीगत खर्च 20% नै गरेका थियो, चालु खर्च 60% नै विनियोजन गरेका थियो. अहिलेकोले पनि 60% नै चालु खर्च विनियोजन गरेको छ, किनभने सबै पैसाहरू तलब, भत्ता, सुविधा इत्यादिमा जान्छ. अब कमसे कम अहिलेको अर्थमन्त्रीले त्यो चालु खर्चलाई घटाएर 40 नगरे पनि 50% मात्रै गरिदिएको भए ए खुबी रहेछ अर्थमन्त्रीको भन्नुहुन्थ्यो. अब तलबाट मान्छे माथिबाट मुहानमा तपाईँले जे सङ्कलित गर्नुभएको छ प्रभावित त त्यही त हुने होला नि. अथवा बजेटै त्यस्तो प्रकारले विनियोजन गर्नुभएको छ, तल विकास निर्माण भएन भनेर चाहिँ छाती पिट्छ नेपालीहरू. कसरी विकास निर्माण हुन्छ भनेपछि यो राष्ट्रिय सभा चाहिँ एकदम बोजिलो भयो. चुनाव हारेका लटैतहरूलाई त्यहाँ लगेर, नेताका सालीहरूलाई, गर्लफ्रेन्डहरूलाई त्यहाँ लगेर थुपारिएको छ. त्यो राष्ट्रिय सभाको औचित्यै केही छैन. अब प्रदेश संरचनाको कुरा पनि, त्यसलाई यति बदनाम गराए यिनीहरूले. केन्द्रमा चाहिँ श्रीमान मन्त्री छ, प्रदेशमा श्रीमतीलाई मन्त्री बनाइदियो. अब यहाँबाट त्यो केन्द्रको मन्त्री जनकपुर गयो, सयवटाको गाडीको काफलाले स्वागत गरेर चाहिँ सेक्वा खुवाएर जड रक्सी खुवाएर बजेट सिद्ध्यायो। हामी देखिरह साइकल बाँध्ने भन्यो, भ्रष्टाचार गर्यो, त्यसपछि सम्पूर्ण व्यवस्थाहरू एकदमै बदनाम भयो। त्यसपछि जनमानसमा के थियो भने यिनीहरू बोझिला रहेछन्, यिनीहरू पन्छे पनि हुन्थ्यो भन्ने कुरा जनमानसको मनोविज्ञान थियो र त्यो मनोविज्ञानमाथि यिनीहरूले खेल्न आँटे जस्तो मलाई लाग्छ। र रासोपाको महाधिवेशनमा त्यो कुरा आएर तीव्र प्रतिक्रिया भयो। अब मधेसवादीहरूकै स्वार्थको लागि त्यो ल्याइएको थियो, सिद्धान्त त सङ्घीय व्यवस्था एकदमै राम्रो थियो किनभने त्यो पावर सेयरिङसँग सम्बन्धित थियो, तर यहाँ त चाहिँ सुविधा पद प्रतिष्ठासँग चाहिँ त्यसलाई सम्बन्धित बनाइदिइसकेपछि यसको केही पनि अर्थ छैन भन्ने कुरा अब तर अब रवि लामिछाने आत्तिए, अब सिके राउतले सेनैको विघटन गरिदिनुपर्छ पनि भन्न ल्याए, अघिल्लो दिन गएर यही बन्दा त अलगै है ऐसा महान त प्रधानमन्त्री हुवाई नै था भनेर कर्किदिए चितवनमा गएर, आफूले भने जस्तो नहुने बित्तिकै अब बरबराउन थालिहाल्यो। यस्तो त नेता छ यो चाहिँ, यस कारण समस्याको जड यहाँ हो। यो कुरा बुझ्नुपर्छ र तदनुरूपको नेतृत्व निर्माण गर्नु पर्यो, तदनुरूपको समाज परिकल्पना गर्नु पर्यो, तदनुरूपको आचरण गर्नु पर्यो, त्यो मुख्य कुरा हो। अब हामी अन्य किनभने एउटा भिजन छैन होइन, अब पदभन्दा पर्तिर सोचेकै छैन, तेरो मेरो भन्दा पर्तिर सोचेकै छैन, अब त्यो तहको मान्छेबाट त हुने कुरा यही नै हो। त्यस कारण त्यहाँ हामी केन्द्रित हुनु पर्यो, जबसम्म त्यहाँ हामी पुग्दैनौँ तबसम्म यस्ता विचार विमर्शबाट कुनै पनि परिणाम आउँछ भन्ने कुरा बेकार हो, आउँदैन। अब यो सकिने कुरा मात्रै हो, कि सकिनु पर्यो कि सकिनु पर्छ, दुईटा मात्रै विकल्प छ नेपालीसँग, कि सच्चिनै पर्छ होइन भने सकिनुपर्छ, के छनौट उनीहरूले गरून्। मैले चाहिँ एउटा वास्तविकता देखाइदिएको छनौट उनीहरूको।
8: यहाँको महत्त्वपूर्ण सुझाव र समयको लागि धेरै धेरै धन्यवाद डाक्टर साहब, नमस्कार। राजनैतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
10: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: सकास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा तरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
4: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
5: डिसोम फाइबर नेट।
6: यतिकै हाम्रो बेसमा राजनैतिक विश्लेषक हरीश शर्मा हुनुहुन्छ। शर्माजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। शर्मा सर, अहिलेको अब 100 दिनको समीक्षा गरौँ। सरकार कस्तो बाटोमा छ, सरकारले के कसरी आफूलाई अगाडि बढाइरहेको छ, जनताका भावनाहरू, आकांक्षाहरू, सुशासन, तत्कालीन बेला फागुन 21 अगाडि दिएका बाचा, घोषणा पत्र, 100 शासकीय सुधारका काममा सरकार एग्रेसिभ भएर अगाडि बढिरहेको हो यहाँको विचारमा?
7: धेरै धेरै धन्यवाद। यो गएको निर्वाचनले जुन भदौको जेएनजी आन्दोलनपछि जुन भएको फागुन 21 गते भएको निर्वाचनले एक किसिमको ठुलो म्यान्डेट दिएको, झन्डै 2/3 अथवा 2/3 सरकार अहिले हाम्रो बिचमा छ र यसले जनताको बिचमा आफूले गर्ने कामहरू, 100 दिनमा गर्ने कामहरू भनेर एउटा फेरिस्त पनि लिएर आएको थियो। हुन त अब त्यो फेरिस्तलाई के भयो के भएन भनेर टिक मार्क लगाएर हेर्ने प्रक्रिया एउटा हुन्छ, होइन, कति गर्न सक्यो कति गर्न सकेन भनेर। तर मलाई के लाग्छ भने राजनीति अथवा मुलुकको परिवर्तनहरू टिक लगाउने कुरा मात्रै होइन, किनभने कतिपय हुन त हो लामो यात्राको लागि पहिलो कदम जरुरी हुन्छ, दोस्रो कदम त्यसपछि जरुरी हुन्छ, बिस्तारै हिँड्नुपर्ने हुन्छ। तर जसरी यो 100 बुँदालाई प्रस्तुत गरियो, त्यो सबै चाहिँ सबै चिजको औषधि जस्तो चाहिँ होइन। त्यही भएर यस दुई मन छ मेरोमा, यसलाई मैले सकारात्मक पनि लिएको छु र यतिमै भर पर्ने हो कि 100 दिनमै यत्रो संरचनात्मक परिवर्तनहरू गर्नको निम्ति के चाहिन्छ भन्ने कुरामा चाहिँ समाजमा मतमतान्तर छ। हामीसँग अहिलेसम्म कुनै पनि यस्तो वैज्ञानिक रूपमा गरिएका सर्वेहरू खुला रूपमा आइसकेका छैनन्, किनभने एउटा यस्तो परिस्थिति जनताको अभूतपूर्व के भन्ने एउटा मतका आधारमा विजयी सरकार छ, मानिसहरूलाई यत्रो प्रचण्ड जनताले विश्वास गरेको सरकारका बारेमा बोल्न, टिका टिप्पणी गर्न अलिकता सङ्कोच भएको मैले देखिराखेको छु। त्यसको लागि चाहिने के थियो भने कि विभिन्न सरकारी निकायहरू या गैर सरकारी सङ्घ संस्थाहरू या युनिभर्सिटिजहरू अथवा तपाईँको हरूबाट एउटा पब्लिक ओपिनियन सर्वे, जनमतको ओपिनियन, जनताको विचार के छ भनेर चाहिँ साइन्टिफिक एउटा सर्वे भएको भए हामीसँग 100 दिनलाई आकलन गर्ने एउटा वस्तुगत डाटाहरू, वस्तुगत नम्बरहरू हामीसँग हुन्थ्यो। अब हामी जे जति कुरा गर्छौँ, हामीले हाम्रो ठाउँमा बसेर देखेको लागेको कुराहरूबाट गर्ने हो, अनि कति त्यसमा हाम्रो भित्र लुकेको, अन्तरकुन्तरमा लुकेको केही बायसेसहरू अथवा कुनै पक्षको विपक्षको कुराहरू हामीसँग बसेको हुनसक्छ। त्यस कारण के छ भने सबभन्दा ठुलो कुरो त नेपाली समाजले ज्ञानलाई, सूचनालाई, विचारलाई कसरी लिन्छ भनेर हेर्नुपर्ने हुन्छ, होइन? त्यो सन्दर्भमा म अहिले कतिपय कुरा मलाई व्यक्तिगत रूपमा राम्रो लागेको हुनसक्छ, कतिपय कुरा मलाई नराम्रो लागेको हुनसक्छ सार्वजनिक वित्तमा,
6: होइन सर? अब जनताको चासो छ नि त, होइन, जनताको भरोसा छ, यो सरकारप्रति विश्वास छ, होइन, यत्रो दुईटै सरकार फेल हुने छुट त छैन नि त अरे सर?
7: होइन होइन, उसलाई फेल हुने छुट छैन भन्न पर्यो, सुर होइन कि उसलाई छुट छैन, यत्रो विश्वास गरेर जनताले मत दिएको सरकारले जनताको मतमा र विश्वासमा तुषारापात गर्न सक्दैन, यो सही बाटोमा हिँड्नुपर्छ। त्यस कारण के हो भने हरेक मैले भोट हालेको पनि हुनसक्छ यो सरकारलाई, नहालेको पनि हुनसक्छ, होइन? तर के हो भने एउटा सामान्य नागरिकको हैसियतले मैले यो सही बाटोमा हिँडोस्, के अरे कुनै पनि गल्ती कमजोरीहरू गऱ्यो भने सुधार्ने बाटो त्यो होस् भन्ने छ। विडम्बना यहाँनिर छ, यत्रो व्यापक तपाईँको मत लिएर चाहिँ जनताको विश्वास लिएर आएको छ, तर संसदमा अब यसलाई दुई तरिकाले हेर्नु, जनताको विश्वास आफ्नो ठाउँमा छ तर राजनीतिक संस्थाहरू पार्लियामेन्टहरू यसले गभर्मेन्टले चलाउनु पर्ने संस्थाहरू कसरी चलिरहेको छन् भन्ने छन् होइन, त्यसमा धेरै कुराहरू मति विमति हुनसक्छ, तर पर्सेप्सन के हो भने जनताको पर्सेप्सन यो गर्न आएको सरकार हो यसले गर्छ भन्छ। सय दिन को दिने भन्ने एउटा पारम्परिक तरिका हो, के सय दिन यसको मापन गर्ने सही यन्त्र हो त? त्यही भएर अहिले मैले सुरुमा भने कि मानिसहरू के सोचिरहेका छन् म के थाहा पाउनु होइन, घर घरमा गएर कुरा गरेको अथवा समाजमा टोलमा आज मैले छलफलै छैन, किनभने यो सरकार अहिले प्रश्नको घेराभन्दा बाहिर छ, यत्रो अभूतपूर्व विश्वास छ यसकारण प्रश्नको घेरा बाहिर छ, यसकारण यहाँ डर छ। जुन सरकार अथवा जुन परिवेश प्रश्नको घेराभन्दा बाहिर छ त्यसलाई प्रश्न गर्न बडा गाह्रो छ के बुझ्नु भएन, त्यही भएर दुइटै पक्ष छ, एकातिर उत्साह छ एकातिर संशय पनि छ, यत्रो मत छ कतै मत खेर जाने हो कि होइन, यत्रो विश्वास छ खेर जाने कि हो कि होइन, यसलाई निगरानी गर्ने कुराहरू के हो भने अर्को फेरि समाज अहिले यति ठुलो विभाजनमा छ पुरानो र नयाँ भन्ने कुरा, हरेक कुरो पुरानो खराब हरेक कुरा नयाँ सम्भावना हो नयाँ सम्भावना सहित हुन्छ, तर हुने बिरुवाका चिल्लापात मर्निङ सोज द डे भने जस्तो केही कुराहरूमा यसले आफ्नो बाटो लिन खोजेको देखिन्छ, जस्तो फर इक्जाम्पल सुशासनको ठुलो ठुलो चर्को नारासँग आएको छ र डिजिटल गभर्नेन्सका कुराहरू यावत कुराहरू यसले जनतालाई सितो चाँडो सुविधा दिने कुराहरूमा लागेको देखिन्छ, तर के छ भने यो भएन भनेर भन्ने मान्छेहरूलाई त्यतिकै खेदिँदै गरेको पनि पत्र पत्रिकामा हामी देखिरहेका छौँ, किनभने अहिलेको समय मान्छेहरूको बिचको कुराकानीबाट मात्रै निर्देशित छैन, सामाजिक सञ्जाल भन्ने एउटा अमूर्त संसार छ जहाँ मान्छे सही पनि हुन सक्छन् गलत पनि हुन सक्छन्, उनी मानिसहरू पनि हुन सक्छन्, मसिनबाट सिर्जना गरिएका विचारहरू पनि हुन सक्छन्, त्यसले गर्दाखेरि के छ भने बडो जटिल चाहिँ तपाईँको सूचनाको परिवेशमा हामीहरू छौँ। जस्तो फर इक्जाम्पल घर घरमा राजधानी पुर्याउने भनेर भने त राजधानीको हालत त हामी देखिरहेछौँ, ठेक्कापट्टा रोकेर यत्रो कुरा भएको छौँ, एकातिर घरमा राजधानी पुग्यो भनेर हामीलाई श्रव्य दृश्यमा देखाइएको छ फोटो देखाइएको छ, कुनै गाउँमा चाहिँ मान्छे गरिदिएको छ, अब सुनेको कुरा भन्दा देखेको कुरा विश्वास गर्नुपर्छ भन्ने पुरानो मान्यता थियो, देखेको कुरा पनि यो टेक्नोलोजीको कारणले कतिपय फेक न्युज

0: मान्छेलाई चाहिँ भ्रम पनि सिर्जना गरेको छ, त्यसकारण म सबै कुरो विश्वास गर्दिनँ भनौँ भने त्यत्रो जनताले विश्वास गरेर ल्याएको कुरामा प्रश्न गर्नुपर्ने हुन्छ हो। त्यही भएर हामी बडा दुविधा र जटिलको समयमा छौँ। तर अब यतापट्टि संरचनात्मक कुराहरू हेऱ्यो भने सरकारले भ्रष्टाचारको नाउँमा पक्रेर लिएर गएको कुनै पनि मुद्दा अगाडि बढ्न सकेको छैन। अब कुरा त्यो भने के भन्छ भने होइन अदालत
1: सरकार चाहिँ भ्रष्टाचारका विरुद्ध निर्मम भएको देखियो होइन सर हरि सर। अब एउटा कुरा के छ भने जस्तो अब गृहमन्त्रीमाथि पनि आलोचनाहरू भए होइन, समिति नै बन्दुपर्ने स्थिति आयो, उहाँलाई चाहिँ दुधले धोइ पकाली गरियो, फेरि त्यही फर्किनुभयो। आज बिवाइडीको कुरा अर्थमन्त्रीमा बिवाइडीको कुरा सँगसँगै जोडेर सीमाका समस्या होइन, सीमामा प्रधानमन्त्री बोलेका विषय आयो, कर्का दर हेरफेरदेखि लिएर चाहिँ तपाईँको प्रधानमन्त्रीको सचिवालयले यहाँलाई थाहा छ राम्रोसँग होइन त्यो पासपोर्ट ठेक्कामा जर्मनबाट छुटाएर चाहिँ फेरि फ्रान्सलाई फ्रान्सेललाई दिने विषयहरू पनि जोडिएर आए, त्यसमा हस्तक्षेप गर्नु पर्यो पार्टीले भन्दा, अनि मर्निङ सो अफ द डे हो त यो शर्माजी?
0: होइन त्यो होइन कि, अब त्यही त समस्या छ। तपाईँले यो सबै कुरा गर्यो भने तपाईँले यो भनेको कुरा सुनिदिने को छ भन्नुहोस् त मलाई?
1: हाम्रो खबरदारी हुन्छ, खबरदारी हुन्छ, सरकारले जनतालाई चाहिँ सुसूचित गर्नुपर्छ क्या यो विषयमा।
0: जनता सुसूचित गर्नेमा तपाईँ पुरानै पक्षको चाहिँ पक्ष पोषण गरिरहनु भएको छ भने तपाईँसँग के आधार छ भन्नुहोस् त?
1: होइन पुराना पक्षहरूले त नराम्रो गरेर त नयाँ आयो नि त, फेरि जान्नेले छान्ने होइन त हरि सर?
0: हो त, त्यही भएर म के भन्दैछु भने गभर्नेन्सको कुरामा केही गर्न सक्यो तर प्रश्नहरू उठिरहेको छन् भनेर होइन, त्यो प्रश्नहरूलाई हामी कसरी हेर्ने होइन? मैले दुई पक्ष भन्छु, एउटा पर्सेप्सनको पक्ष, एउटा विचारको पक्ष होइन, समग्र समाजले सोचिरहेको पक्ष। सोचिरहेको पक्ष के छ भने भर्खर चुनाव भएको छ, 100 दिन भएको छ, यिनीहरू आएका छन् गर्छन् भनेर मान्छेले भोट हालिरहेको छ। तर तपाईँ हामी जस्तो पढे लेखेको मान्छेले पुरानो नयाँ नभनौँ, संस्थाहरू चलेका छन् कि छैनन् भन्दा त चलेका छैनन् भन्नुपर्ने स्थिति आउँछ के,
1: कस्तो छ होइन, किसानले मल पाएको छ कि छैनन्, चिया निर्यात भइरहेको छ कि छैन, खुसी छन् कि छैनन्।
0: राजनीतिक रूपमा ठुलो विश्वास साथ आएको छ, तर के छ भने आर्थिक क्षेत्रमा तपाईँले भन्नुभयो चियाको निर्यातको कुरा, महँगीको कुरा, अब महँगीको कुरा भनेर तपाईँले, मैले एउटा अस्ति कुनै ठाउँमा यसो चिया पसलमा चले, महँगी त एकदम बढ्यो नि भनेर कसैले भन्दै थियो, अनि यो सरकारले हो त गल्फबाट गरेको भनिदिन्छ क्या। भने तपाईँ के छ भने वाट्सएप आउटरी चलेको छ भनेको त यसो गर्यो भने, जस्तो फर इक्जाम्पल अब तपाईँले मलाई के कारणले बोलाउनु भयो तपाईँले जानुहोस्, मैले केही कुरा भने त यो 20 वर्षसँग अघिल्लो सत्तासँग बसेको मान्छे यसले त विरोधै गर्छ भन्छ। त्यही भएर अहिले के छ भने कहिले काहीँ के हुँदो रहेछ भने सुपर मेजोरिटी, यति ठुलो बहुमत लोकतन्त्रको लागि सैद्धान्तिक रूपमा घातक हुन सक्ने देखिँदो रहेछ। त्यही भएर तपाईँले अहिले बोल्ने मान्छे देखिरहनु भएको छैन, तपाईँहरूले बोलाउन खोजिरहनु भएको छ होइन, बोलाउन खोजिरहनु भएको। तर के छ भने दुविधा के छ भने 3 महिना पनि भएको छैन, यत्रो प्रचण्ड बहुमत लिएर आएको छ, पार्लियामेन्ट बनेको छ, तर के छ भने साथीहरू जो आउनु भएको छ काम गर्नलाई, उहाँहरू के भन्छन्, हामी नयाँ छौँ, सिक्दैछौँ भन्छ। एउटा पार्टी जसले आफ्नो सम्मेलनमा जम्मा भएका मानिसहरूको सबै मानिसहरूले भोट हाल्न सक्ने स्थितिको निर्माण गर्न सक्दैन, त्यसले हामीलाई कसरी हेर्छ भन्ने प्रश्न गर्ने ठाउँ छ प्रशस्त। तर एट द सेम टाइम त्योभन्दा के भन्छ भने हामी नयाँ छौँ, भर्खर हामी अधिवेशन गरेका छौँ, 4 वर्ष भयो हाम्रो पार्टी बनेको, 70 वर्षदेखि चलेका पार्टीको हालत हेर भनेर जुन
1: नयाँ हुनुहुन्छ त्यो ठिक छ कि होइन। डाक्टर सुरेन्द्र केसीसँग म योभन्दा अगाडि भर्खरै तपाईँभन्दा अगाडि म कुरा गर्दै थिएँ होइन, उहाँले भन्नुभएको छ कि अब हिजो सेवा आयोगको सेवा आयोगमा चाहिँ एमाले हारेको मान्छेलाई नियुक्त गर्थ्यो, आज राष्ट्रपतिले विवेकशीलबाट काठमाडौँमा हारेको मान्छेलाई नियुक्त गर्यो होइन, हिजो चाहिँ अब प्रचण्डले पनि अलिकति ल्याउन खोजेका थिए, प्रचण्डले पनि हिजो माओवादीहरूलाई नियुक्त गरे, अब अहिले राष्ट्रपतिलाई नियुक्त गर्दैछ, खै त परिवर्तन भन्नुभएको थियो क्या डाक्टर साहबले?
0: होइन परिवर्तन खै त होइन, मान्छे तिनै त हुने समाजमा, त्यो पार्टीमा लाग्छु विचारको एकबद्धता नभइकन उनीहरूको कार्यक्रम, त्यही अहिलेको समस्या अर्को त्यो पनि छ। यो नयाँ जुन सरकारमा भएको पार्टी छ त्यो राष्ट्रपतिको सरकार हो या पार्लियामेन्टको सरकार हो, प्रश्न त्यहाँ पनि उठ्छ। प्रधानमन्त्री जो बोल्दैन, जो देखिँदैन, पार्लियामेन्टमा जाँदैन, भइ गरेका संरचनाहरूप्रति उसको विश्वास छ कि छैन भन्ने हाम्रो मनमा जबसम्म प्रश्न उठिरहन्छ। यहाँले नै भन्नुभयो कि पासपोर्टको केसमा पार्टीले हस्तक्षेप गर्न पर्यो होइन, प्रश्न त्यही प्रश्न अगाडि बढाउँदै जाँदाखेरि उठ्छ कि यो बजेट स्वर्णिम भागलेको बजेट हो, यो बालेनको बजेट हो, या यो राष्ट्रपाको बजेट हो। जुन किसिमको बहस राष्ट्रपामा सरकारको नीति कार्यक्रमलाई लिएर हुनुपर्थ्यो त्यो भएको देखिँदैन, ताली मात्रै बजाएको देखिन्छ। यस कारण के छ भने अलिकता मनमा हामी एउटा हामी जस्तो पुरानो मान्छे, तथाकथित परम्परावादी

0: रूपमा जो डिपार्चर हुन नसकेका मान्छेहरूमा कता कता शङ्का उठिरहेको छ। तर के हो भने शङ्का उठ्दैमा त्यो प्रश्नको निराकरण गर्दै हुनुपर्छ। अब छाती पिटेर हिँड्न सक्ने क्षमता हामीसँग छैन अहिले, तर के हो भने प्रश्न गर्नु लोकतन्त्र, जहाँ प्रश्न मर्छ त्यहाँ लोकतन्त्र मर्छ भन्ने हामीले बुझिराखेको होइन। यस कारण के छ भने कता कता के लागेको छ भने प्रधानमन्त्री बोल्दैनन्, देखिँदैनन् होइन, तर के छ भने उनले अधिकांश समय सिंहदरबारमा बिताएका छन् भन्ने पत्र पत्रिकामा अथवा के सोसल मिडियामा आउँछ। त्यसले गर्दा एउटा एउटा मनले के भन्छ, होइन प्रधानमन्त्री त कटिबद्ध छन् प्रशासकीय सुधार गर्नमा होइन, अब यसलाई यसलाई कसैको छन्, तर शासकीय सुधारका सन्दर्भमा हेर्ने भने यो भएन है भनेर प्रश्न गर्ने अथवा प्रशासन यन्त्रका मानिसहरूको मनोबल के छ भनेर सोध्यो भने सबैले डराएको मनोबल भनेर एकातिर अर्को न्युज आउँछ होइन। त्यस कारण हामी बडो दुविधापूर्ण समयमा हामी छौँ। तर कुरा के हो भने एब्सोल्युट मेजोरिटीलाई क्वेसन गर्न सकिएन भने अझ हामी भड्खालोमा जान्छौँ। यसकारण यसको प्रथम दायित्व सरकारको के हो भने यो बढी से बढी ट्रान्सपरेन्ट हुनु पर्यो। ट्रान्सपरेन्ट हुने भनेको उसले सूचना निकालिरहेको छ, म यो गरे भनेको छ, ऊ गरे भनेको छ, तर के भने सार्वजनिक बहसमा, पार्लियामेन्टको डिबेटमा सरकारले जवाब दिनुपर्ने विषयहरूमा यो उपस्थित भएको छैन। समस्या त्यहाँनिर आयो होइन। यसले यसले के देखेको छ भने हामीलाई आजसम्म पार्टीको संरचना किन चाहियो, सङ्घ संस्थान किन चाहियो भने आफूले सरकारले गरेको अथवा कुनै दल विशेषको विचार विशेषलाई सम्प्रेषण गर्नको निम्ति, जनतामा पुर्याउनको निम्ति हामीलाई सङ्गठनहरू चाहिने, संस्थाहरू चाहिने। अब त्यो नचाहिने भएको छ टेक्नोलोजीको कारणले। तपाईँले राति 12 बजे ट्विट गरे पनि भयो, बिहान 6 बजे ट्विट गरे पनि भयो, सञ्चार माध्यममा चाहिँ तपाईँको सरकारको विज्ञप्तिहरू तपाईँको सामाजिक सञ्जाल मार्फत आउन थालेको छ भन्दा सरकारी संयन्त्र चाहियो कि चाहिएन प्रश्न यहाँनिर उठ्यो क्या। यत्रो ब्युरोक्रेसी छ होइन, अब ब्युरोक्रेसीको माथि अब मन्त्रीजीहरूले के डिसाइड गर्नुहुन्छ, कहाँ गर्नुहुन्छ थाहा छैन। अब सानो मान्छेहरूको समूहले प्रधानमन्त्रीलाई राखेको छ भन्ने पासपोर्टको केसमादेखि लिएर सबै केसमा हामीले सुन्न आयो, ती मानिस को हुन्, तिनको जवाब चाहिँ यता कोसँग हो, हामीले चिन्ने त हामीले भोट हालेर लिएर आएको नेतृत्वलाई चिन्ने हो, गल्ती गरे पनि सही गरे पनि हामीहरू त्योसँग त्यसलाई देख्ने हो, त्यसलाई बुझ्ने हो, त्यसलाई मान्ने हो होइन। तर अनिर्वाचित मानिसहरूलाई हामीले मान्नुपर्ने, सुन्नुपर्ने परिस्थितिको जुन सिर्जना भइराखेको छ आधिकारिक रूपैमा होइन, अख्तियार जस्तो चाहिँ तपाईँ हो, अख्तियारमा पुराना मान्छेले बदमासी गरे होलान्, कुनै राजनीतिक दलतिर आसक्त भएका मानिसहरू थिए होलान्, लोभी पापी संसारमा जहीँ तहीँ छ, तर ऊ एउटा संवैधानिक के भन्छ आयोग हो, संवैधानिक आयोगको मर्यादा अर्को संवैधानिक आयोगले अथवा संवैधानिक संस्थाले राख्नुपर्ने हो कि होइन भन्ने प्रश्न उठ्छ। तर त्यो प्रश्न गर्दाखेरि भ्रष्टाचार गर्नेलाई त त्यसै गर्ने हो नि त, ल्याएर थुन्ने नै हो, ठोक्ने नै हो, रुखमा बाँध्ने नै हो, खुट्टा मास्ने नै हो, भनेपछि लोकतन्त्रकोमा एक रमाइलो त लाग्छ। किनभने एउटा कुरा के हो भने लोक रिजाइको राजनीतिको सबैभन्दा ठुलो चरित्र के हो भने कम्प्लेक्स जटिलमा जटिल राजनीतिक प्रश्नहरूको सजिलो उपाय खोज्ने। भ्रष्टाचारीहरूलाई किरा परोस् भनेपछि त सबैले ताली बजाए त तर भ्रष्टाचार त सिद्धिँदैन त होइन, भ्रष्टाचारीलाई झुन्डाइदियो भन्दा त हुँदैन, के भन्छ तपाईँको बलात्कार गर्ने मान्छेलाई मारिदिनुपर्छ भन्दाखेरि ह्युमन सिभिलाइजेसनमा आजदेखि 5000 वर्षदेखि जुन कुकृत्यहरू भइराखेको छ त महिलामाथि, हिंसामाथि, त्यो त सिद्धिएको छैन त। एउटा प्रक्रियाबाट एउटा सामाजिक चेतना निर्माण गरेर बिस्तारै जाने कुराहरू छन् नि होइन। यस कारण कुनै पनि समाजको जटिल अथवा देशको कुनै पनि जटिल समस्यालाई म सजिलैसँग हल गर्छु भनेर चाहिँ तपाईँ छुमन्तर बोकेर आउँछ भने त्यसले लोक रिजाइको राजनीति गरिरहेको छ। यहाँनिर फरक छ लोक रिजाइको राजनीति र संवैधानिक राजनीति, कन्स्टिट्युसनल पोलिटिक्स एन्ड पपुलर पोलिटिक्समा के फरक छ भने कन्स्टिट्युसनल पोलिटिक्सले चेक्स एन्ड ब्यालेन्स गर्छ, छलफल गर्छ, सहमति गर्छ, विमति गर्छ होइन, अलिक समय लगाउँछ। त्यही भएर विधि निर्माण त्यति अब पार्लियामेन्टमा चाहिँ बसेर 10 घन्टा हल्ला गरेर किन नियम बनाउनु पर्यो, सरकारले लिएर आउँछ हात उठाऊ डङडङ गर पास गरेर पठाइदियो होइन, समय किन बर्बाद गर्ने भन्छ। तर त्यसबाट निस्किने जुन किसिमको चाहिँ तपाईँको अप्ठ्यारापनहरू हुन्छ त्यसलाई निराकरण गर्न सकिँदैन। फर इक्जाम्पल पार्लियामेन्टले पहिलो मिटिङमा के गर्यो, सांसदहरूको चाहिँ आर्थिक कारोबारमाथि प्रश्न नगर्ने भनेर भन्यो। अहिले सर्वोच्च अदालतमा हिजो अस्ति मुद्दा गएको छ, अपोजिसन लिएर गएको छ, अपोजिसनको नम्बर थोरै छ होइन, उसले कुनै किसिमको भिटो गर्न सक्ने, कुनै किसिमको रोक्न सक्ने परिस्थिति छैन। त्यो बेलामा सरकार स्वेच्छाचारी हुन सक्ने सम्भावना अहिले भयो भन्ने आकलन गर्न गाह्रो छ, किनभने यो अहिले यसलाई बेनिफिट अफ डाउट छ, यो नयाँ छ, यो नयाँ छ, यो चाहिँ तपाईँको गर्दैछ, यति यति विश्वास छ नि यो सरकारमा। तपाईँ हामी जस्तो प्रश्न गर्नेहरू मान्छे बिस्तारै पाखा लाग्ने स्थिति देख्छु, त्यसले गर्दाखेरि कता कता निरन्तर बढ्न सक्ने सम्भावना सम्भावना भन्दा मैले त्यसलाई रोक्ने कुरा भने तपाईँहरू छलफल लिएर धन्यवाद।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हरि शर्माजी नमस्कार। उहाँको राजनैतिक विश्लेषक हरि शर्मा, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: kes bonus pal.
1: Visat upp er nördisch home. Kelkom matcha bitre och att mig
0: भरपूर मनोरंजन सहित मात्र रु 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।

0: Berima Vikas Bank Limited. Access to all.
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9846011818।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ।

0: नै उठाउनु होला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
2: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98 560 25 380, 98 14 18 52 18 र 98 065 15 332।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 0 65 65 0 25।
3: सामाजिक सञ्जाल जी छ्यानले जाँझिमरी बुझिमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना URL चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।

0: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
1: समुदायको आवाज।

यस अहिले पनि युवा पुस्ताले सुनिरहनु भएको छ एन्ड फलो भएको छ र अर्को ब्युटिफुल नम्बर तपाईँहरू माझमा राख्ने एन्ड दिस सङ इज अगेन बाई सुगम पोखरेल मेलोडियस नम्बर

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9842-00061, 9862-63-73-344।
9: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
0: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
9: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
0: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
9: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
0: ब्यास 3 प्रशासन चोक, दमौली।
10: दमौली FM 94.2, समुदायको आवाज।

सूचना सूचना सूचना ब्यास नगरपालिका क्षेत्रभित्रका नदी ताल पोखरी तलैया जलचर जलीय जैविक विविधताको संरक्षण गर्न जलचर तथा जलीय जैविक विविधताको दिगो उपयोग गर्न जलस्रोत र जलचरमा आश्रित समुदाय बीचको आध्यात्मिक तथा सांस्कृतिक अन्तर सम्बन्ध र अन्तर्निर्भरता समेत सुदृढ गर्न तथा जलचरमा आधारित जीविकोपार्जनको प्रवर्धन गर्न र व्यवस्थापन गरी आर्थिक हितको समेत सम्वर्धनका लागि आवश्यक कानुनी व्यवस्था गर्न नेपालको संविधानको धारा 226 जलचर संरक्षण ऐन 2017 को दफा 5 ग र स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 102 बमोजिम ब्यास नगरपालिकाले ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 समेत जारी गरिसकेको छ। नगरबाट हुने अनुगमनका क्रममा मादी सेती र ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती छाब्दी साङ्गे बुल्दी रिस्ती मदी शिरखादी जस्ता खोला नाला र ताल पोखरी तलैयामा पाइने रैथाने प्रजातिका माछाहरू असला सर फकेटा बाम बुदुना गडौला लगायतका जलचरहरूको संरक्षण विपरीत कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने बेहोरा समेत अनुरोध छ। सम्बन्धित तथा गैर कानुनी कार्यहरू जसले दण्ड सजाय निम्ताउँछ विद्युतीय करेन्ट जसले करेन्ट लगाउने पानीमा करेन्ट प्रवाह गरी माछा मार्ने वा मार्न खोज्ने कार्य पूर्ण रूपमा गैर कानुनी हो। विषालु पदार्थको प्रयोग नदी ताल वा तलाउमा रासायनिक वा विषालु औषधिको प्रयोग गरी जलचरको विनाश गर्नु दण्डनीय छ। विस्फोटक पदार्थको प्रयोग माछा मार्नका लागि बम वा अन्य विस्फोटक पदार्थको प्रयोग गर्न पाइँदैन। अवैध जालको प्रयोग तोकिएको मापदण्ड विपरीतका वा साना माछा समेत पर्ने मसिना सफा जालको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। रात्रिको समयमा माछा मार्न प्रतिबन्ध। ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रात्रिको समयमा माछा मार्न प्रतिबन्ध लगाइएको छ। प्रदूषण फैलाउने खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउने कार्य रोक्नु पर्दछ। जरिवाना अनुगमनका क्रममा यसको विपरीत कार्य गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम कारवाही हुनेछ। हामीले अपनाउनु पर्ने संरक्षणका उपायहरू प्रजनन अवधिमा माछा नमारौं। माछाको प्रजनन अवधि असारदेखि भदौसम्म माछा मार्ने कार्य पूर्ण प्रतिबन्ध गरौं। रैथाने माछाको संरक्षण गरौं। मादी र सेती नदीमा पाइने रैथाने माछाका प्रजातिहरू जस्तै असला सर फकेटा बाम बुदुना गडौला भित्ते लगायतको वंश संरक्षण गर्ने जीविकोपार्जन र माछा पालन माछा मार्ने समुदाय र खोला किनारमा बस्ने समुदायलाई जलचर संरक्षणका उपाय वैकल्पिक जीविकोपार्जन र दिगो माछा पालन तालिमतर्फ उन्मुख गराउने मापदण्डको पालन गरौं। अनुमति प्राप्त जालको मात्र प्रयोग गरौं। वासस्थानको संरक्षण ताल नदी र सिमसार क्षेत्रलाई स्वच्छ राखौं। प्राकृतिक बवाब रोक्ने काम नगरौं। जनचेतना फैलाऊ। माछाको जलचरको महत्व बारे स्थानीय विद्यालय युवा क्लब र कुमाल माझी दरई बोटे लगायत नदीजन्य पेसा व्यवसायमा आश्रित समुदायलाई सहभागी गराई संरक्षणका कार्यशालाहरू गर्ने।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665367115 र 9814120740।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप,

0: अनि तयो कागज केमे छि वा
1: अ झिल्काई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर आइर ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चर चाहिँ तलि लगपर्दि
0: चमलल पर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदिर ब्लक तयै विषय आफै न बैंक दे बिनि जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: हैन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9066373444
7: तपाईलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाएर कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहु सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9811751760
4: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
8: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
4: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
8: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0656 563715 र 9814127 40

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: यति कुरामा नि केको टेन्सन लिएर होला, ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: आफै विवरण खैमै आपिन, खबै बनी वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी, सुमी बैंक आफै बनी आरी।
3: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश।
4: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9058500700,
6: 9460403044।
7: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9058500700,
6: 9460404044।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 9556063656
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: इट्स अ गोल
1: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हर एक जेनरेसन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बालमन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49

0: www.freenepalisang.com।
1: दमौली FM 94.2 समुदायको आवाज।
2: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
3: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
4: हाम्रा विशेषताहरू:
3: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
4: अति विशिष्ट सघन उपचार कक्ष,
3: MRI, CT स्क्यान र डिजिटल सेवा,
4: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
3: भिडियो तथा इन्डोस्कोपी सेवा,
4: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
3: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
4: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
3: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा।
3: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
5: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
6: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
5: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
6: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
5: नमिलेको दाँतहरू मिलाउने,
6: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
5: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98464-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
8: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 98058-00-700,
8: 98460-40-344।
9: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको सहर दमौलीमा अवस्थित
10: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
9: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
10: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास 2 न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98560-60-424, 98660-010-92।
9: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
0: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
11: दाजुभाइको केको गफ गफ हुँदैछ?
12: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
12: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504599। मोबाइल नम्बर 9803880384, 9846739।

मर्ने रहर कसलाई हुन्छ र कठै बरा उनलाई पनि त बाँच्ने रहर धेरै थियो होला नि तर उनले गरेको यो चुखो माया मृत्युको बाटो बनेर आयो

जीवनमा कसैले कसैलाई पनि यति धेरै माया नगरोस् जसका कारण मृत्युको बाटो रोज्न परोस्। सायद चोखो माया गर्नेहरू पीडा र बिछोडमा बाँच्न सक्दैनन्।

कतिले राम्रो गरिस् भने तर कतिले नराम्रो पनि। म त उनको एउटा असल साथी हुँ, त्यसैले पो मैले उनको वेदना यो गीतमा लेखिदिएको हुँ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
2: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: ब्याङ्जी खैमत बिले

0: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
1: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
5: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
3: 9856043234।
6: दमौली FM 94.2 समुदायको आवाज।
4: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
7: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न, त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानु पर्छ।
4: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9856025380, 9814852518 र 9065153।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: सूचना सूचना सूचना ब्यास नगरपालिका कार्यालयद्वारा लिएको गरिब घर परिवार पहिचान कार्यक्रम अन्तर्गत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट तथ्याङ्क विश्लेषण भई प्राप्त हुन आएको गरिब घर परिवार पहिचानको प्रारम्भिक सूची नगरपालिकाको 14 वडा कार्यालय र ब्यास नगरपालिकाको वेबसाइट ब्यासमुन.gov.np मा सूचना टाँस गरिएको हुँदा उक्त सूची उपर चित्त नबुझ्ने नगरवासीले सूचना टाँस भएको मितिले 15 दिनभित्र आफ्नो वडा कार्यालयमा आवश्यक प्रमाण सहित गुनासो सम्बन्धी निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय।
1: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
3: दमौली FM 94.2 समुदायको आवाज।
4: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
5: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
4: ए हो र, सेवा राम्रो हुन्छ त?
5: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
4: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
5: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
6: 98 27 18 48 48, 98 46 55 54 95 र 98 4 60 11 818।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98 410 0061, 98 066 73 344।
4: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
8: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
4: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
8: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।
9: सामाजिक सञ्जालजी छ्यानली झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फ फलोलना खैबै बिनी लिङ खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आछेवा घटना तल आफै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
10: सतर्क तन ठगे तब त क्या जोगिना
11: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
12: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
3: दमौली एफएम 94.2 समुदायको आवाज
13: सूचना सूचना सूचना बेरोजगार व्यक्तिहरू सूचीकृत हुने सम्बन्धमा राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत आर्थिक वर्ष 2083-84 लागि रोजगारीमा संलग्न गराउने उद्देश्यले ब्यास नगरपालिकाभित्र स्थायी बसोबास गर्ने बेरोजगार व्यक्तिहरूलाई बेरोजगार सूचीमा सूचीकृत हुन यो सूचना प्रकाशित गरिएको छ। इच्छुक बेरोजगार व्यक्तिहरूले 2082 साल चैत महिनाभरि आफ्नो स्थायी बसोबास रहेको सम्बन्धित वडा कार्यालयमा गई निवेदन पेश गरी सूचीकृत हुन सक्नेछन्। निवेदन फारम सम्बन्धित वडा कार्यालयहरू तथा रोजगार सेवा केन्द्रबाट निशुल्क प्राप्त गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ।

0: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: दमौली एफएम 94.2 समुदाय को आवाज।
2: सूचना नगर को वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्र भित्र प्लास्टिक का झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकार वाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नु होला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
3: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 9828280080 9815104549।
0: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665367115 र 9841120740।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज समुदायको आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554495 र 9840611818।

0: सामाजिक सञ्जाल री छ्यानली जाँझिमरी बुझिमरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आछ्यावा घटना तल आफिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो न्युए तोए तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 98063744

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: हिम सम्झौता डिजिटल प्रस्तुत गर्दछ चन्द्र बस्नेत र धना विश्वकर्माको लोकदोहोरी गीत झिम झिम परेली। पीआरबीटी 0160003392 र पीआरबीटी 6054017997। लगेट सिंह ठकुरीको उत्कृष्ट लय र दुर्गा सुनामको उत्कृष्ट शब्द सृजना भित्र हेम भण्डारी र धना विश्वकर्माको सुमधुर आवाज झिम झिम परेली अब बजारमा। के तपाईँ गीत संगीत बजार व्यवस्थापन गर्न म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ वा कुनै म्युजिक भिडियोमा अभिनय गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईँको गीत संगीतलाई बजार व्यवस्थापन गरिदिनुका साथै म्युजिक भिडियोमा अभिनय गराएर यसै क्षेत्रमा स्थापित हुन महत्त्वपूर्ण सहयोग गर्नेछौ। सम्पर्क हिम सम्झौता डिजिटल प्राली, म्यानेजिङ डाइरेक्टर नन्दराम परियार। मोबाइल नम्बर 9841-9647-26, 9841-9647-26। साथै हरेक दिन बिहान 9:30 बजे एनटीभी प्लसमा प्रसारण हुने कार्यक्रम संगीत समर्पण हेर्न नभुल्नुहोला।
1: दमोलिया FM 94.2 समुदायको आवाज।
2: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
3: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
2: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
3: यहाँ के पाइन्छ र?
2: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
3: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
2: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
4: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
3: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
5: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
4: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
5: सम्पर्क नम्बर 9845043780।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9856043234।
5: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
6: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
5: ए हो, म त त्यतैतिर लागे कान्छा।
6: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली, हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
7: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542280000।
8: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
9: हिमस्टार फर अ कम्प्लिट होम।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
5: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
5: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
5: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
7: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: तमोली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64 644, 98563 66 56।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

खै कसरी तिमीलाई यति धेरै माया गर्न पुगे सानो आज भोलि त खै किन हो मलाई जे जस्तो भए पनि तिमीलाई सधैँ सुख र जीवनभरि राम्रो भइरहे हुन्थ्यो जस्तो लाग्छ सानो म तिमीलाई पाउन कुन सजाय भोग्नु पर्छ त्यो तयार छु तर मलाई तिमी चाहिन्छ केवल तिमी चाहिन्छ विकास सोनी र विष्णु प्रसाद घिमिरेको पहिलो प्रस्तुति भित्रभित्रै दिल लैजानेहरू सुर अमित बाबु रोकाएर पूर्णकला बिसी लय भद्र नकाल र भूपेन्द्र बिएम क्यानभास शब्द विकास सोनी र विष्णु प्रसाद घिमिरे बजारमा सर्वत्र उपलब्ध छ।

0: समीचो चौदह के में बोधे लोटी पड़ी रो बैंगे विवरण पी विषय मुई खातर खाई हमरो
1: खाई खाई बहु कोई लोटरी भर दिल
2: आंगी समीचो लोटरी पड़ती हूँ छाताई गुदी
1: बर्दी आ बर्दी बा लोटरी खाली पड़ती बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई विषय खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
2: सिद्धार्थ बैंक क्यारे जन हितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: बिहे त आटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाइ
6: दाजु भाइको केको गफ गफ हुँदैछ
4: के हुनु नि बिहे त आटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
6: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
4: पशुपति सुनचाँदी पसल कहाँ छ नि
6: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9846739

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: यो जुनीमा तिमी सँगै जिउने चाहना त अधुरै रहे। सायद तैपले यो जुनीमा हामीलाई एक हुन दिएन सानो। अर्को जुनी हुन्छ भने तिम्रै हुन पाऊ सानो।

0: सानो यो जुनीमा तिमीसँगै जिउने चाहना त अधुरै रहे। सायद तैपनि यो जुनीमा हामीलाई एक हुन दिएन सानो। अर्को जुनी हुन्छ भने तिम्रै हुन पाऊ सानो।
1: सुपा देउराली म्युजिक प्रणाली सगौरव प्रस्तुत गर्दछ पशुपति पन्थीको लोकदोहोरी एल्बम अन्तिम पल्ट भेट्न आऊ सानो।

स्वर कमल कण्डेल संगीत पशुपति पन्थी र सिमरिका बिसी लय कमल कण्डेल संगीत शब्द पशुपति पन्थी पुरुष आवाजको लागि पीआरबीटी 6054093 महिला आवाजको लागि 6054094 एरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 9849404000

तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: Willingo festivity offer. Our pound host 1 वर्ष को 200 Mbps international net TV साथ में dual band router, Nokia Beacon 1.1 mesh router और net TV set-top box. मात्र रूप 12 से प्रति महीना में. सर्वहरु लागू होने चाहिए. छिटो बने गई Willing.
1: सूचना
2: दमौली बजार मा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
1: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

दाङ घोराईबाट हामीलाई साथ दिइरहनु भएको छ। ईश्वरी पुनले भने रेडियो मध्य पहाड 88.2 MHz सल्यानबाट लोक गोरख डागीले साथ दिइरहनु भएको छ। रेडियो मुर्की चुला 93.5 MHz डोल्पा, रेडियो डोल्पा 101.4 MHz डोल्पा र रेडियो सत्यवाणी 104 MHz पर्वतबाट एकैसाथ कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम लोक सारथी तपाई सुन्दै गर्दा आज हामी कार्यक्रमको सोमबारी अवसायमा छौं र सोमबारी अवसायमा रहेर तपाईसँग हामी कुराकानी मात्र होइन लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्ने गर्छौ, जसका लागि फोन गर्नुपर्ने नम्बर हो 98 68 39 40 को नम्बर तपाईका लागि खुला गरेका छौं। 98 68 39 40 को नम्बर तपाईका लागि हामी खुला गरेका छौं र तपाई कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यो पनि जानकारी गराउनुहोला। जानकारी गराउनको लागि म्यासेज गर्नुहोला। म्यासेजका लागि 98 644 17 298 म्यासेज पनि गर्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए 98 644 17 298 कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ म्यासेज गर्नुहोस् र 98 68 60 39 40 फोन डायल गर्नुहोला भन्दै आउनुहोस्। कार्यक्रमको शुरूआती चरणमा शुभारम्भ स्वरूप एउटा लोकबाका राख्छौ। लोकबाका पछि तपाईँको माझमा फेरि आउँछौ। यो लोकबाका तपाईँको लागि

0: तिमी बिना सानी एकछिन बाँच्नै सकिन यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। लौ नानी भन्ने गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं र कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौं र विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ हामी प्रसारणमा छौं र कार्यक्रम लोकसारथीमा आज अन्ताक्षरीको बसाईमा तपाई सहभागिता जनाउँदै गर्दाखेरि हाम्रा केही नियमहरू छन् र ती नियमभित्र रहेर तपाईँले सहभागिता जनाउनु पर्नेछ। यो कुरा म तपाईँलाई जानकारी गराए। सर्वप्रथम कार्यक्रमलाई तपाईँले सुनेर कार्यक्रमको बारेमा बुझेर मात्रै सहभागिता जनाउनुहोला। कार्यक्रममा के गरिन्छ भन्ने कुरा जानकारी लिएर मात्रै सहभागिता जनाउनुहोला म तपाईँलाई आग्रह गर्छु। र आजको कार्यक्रममा अन्ताक्षरी हो र अन्ताक्षरीमा के गर्नुपर्छ, कसरी सहभागिता जनाउनुपर्छ भन्ने बारे म तपाईँलाई जानकारी गराउँछु। कार्यक्रममा आइसकेपछि पहिलो साथीले जुनसुकै अक्षरबाट पनि गीत गाउन पाउनुहुनेछ, गीत गाउन सक्नुहुनेछ। गीत लोकविधाको हुनुपर्नेछ, अन्य विधाको गीत समावेश गर्न पाइने छैन। त्यो अवस्थामा अन्य विधाको गीत गाउनुभयो भने तपाईँको फोन हामीले यतिबाट काटिदिनेछौ र त्यसपछि मेरो फोन किन काटियो भनेर गुनासो नगर्नुहोला, किनभने कार्यक्रमको नाम लोकसारथी हो, लोकविधाका गीत संगीतहरू मात्रै गाउन पाइनेछ। र अर्को कुरा, गीत थेगोबाट आजको लागि गीत थेगोबाट शुरू गर्नुपर्नेछ, टुक्काबाट गाउन पाइने छैन। गीत थेगो गाइसकेपछि मात्रै टुक्का गाउनुहोला, अन्ताक्षरीको नियम अन्तर्गत यो पर्छ। लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्दा प्राय यो नियमलाई अपनाउने गरिन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। थेगोबाट गीत गाउने गरी मान्यता दिइने गरिन्छ र एक टुक्का पूरा गाउनुपर्नेछ, यो कुरा म तपाईँलाई जानकारी गराए। यति भइसकेपछि तपाईँले कार्यक्रममा सहभागिता जनाउनको लागि फोन गर्न चाहनुहुन्छ 9868-7039-40 फोन डायल गर्नुहोला र तपाईँले 9864-17298 कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ म्यासेज पनि गर्न सक्नुहुन्छ भन्दै आउनुहोस्। पहिलो साथीलाई म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट?
1: म लमजुङबाट राम पाण्डे बोल्दैछु।
0: लमजुङबाट राम पाण्डे, के छ रामजी खबर तपाईँको?
1: एकदमै ठिकठाक छ भन्नुहोस् त, मेरो हजुरको सुनाउनुहोस् हजुरको रेडियो जलजला हो।
0: ठिक छ, तपाईँले लाउड स्पिकर गर्नुभएको छ, बन्द गर्नुहोस् ल।
1: छैन, मैले लाउड स्पिकर बन्द गरिदिएको छु हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौँ यहाँलाई जानकारी छ?
1: जानकारी नै छ, आज अन्ताक्षरी।
0: आज कुन गीत गाउनुहुन्छ?
1: ल म पन्चे बाजाको गीत गाउन पाइन्छ नि है?
0: पाइन्छ, नियम अनुसारले गाउनुहोस्, पाइन्छ। पन्चे बाजाको गीत पनि लोक विधा अन्तर्गत नै पर्छ, पाइन्छ।
1: हुन्छ, म लम्जुङ्गे बाजा भन्ने गीत गाउने प्रयास गर्छु।
0: ल सुरु गर्नुहोस्।
1: नाचम नाचम लाइनी चढाई नाचम नाचम लाई चढाई सानी दोर दी खोला तरी पछि दोर दी खोला तरी पछि हिले बजार यो चपटो सी चौपान छ तिन चोक बन्ने नाचम नाचम लाइनी चढाई सानी नाचौ नाचौ लाइनी चढाई सानी लै जाने हो
0: डोली चढाई सानुलाई लैजाने हो आज, होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, ज अक्षर सुन्नु भएको छ अब आउने साथीको लागि, होइन? हुन्छ, फेरि फेरि व्यवसायमा आउनु होला, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते।
1: नमस्कार।
0: टेलिफोन सम्पर्कमा राम पान्ते आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, अब ज अक्षरबाट गीत गाउनका लागि आउनु होला, 9868309940 फोन डायल गर्नुहोला र ज अक्षरबाट लोकविधाका गीतहरू गाउन सक्नुहुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, आउनु भएको छैन भन्ने कुरा आयो, 9868609940 फोन डायल गर्नुहोला। ज अक्षरबाट धेरै गीतहरू छन्, तपाईँले सोच्नु भयो भने, दिमाग लगाउनु भयो भने धेरै गीतहरू पाउन सक्नुहुन्छ। ज अक्षरबाट लोकविधाका गीतहरू पाउन सक्नुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। 9868609940 नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सकिन्छ। यति बेला साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? साथी हुनुहुन्न भन्ने कुरा आयो, कृपया मिस कल नगर्नुहोला, फोन डायल गर्नुहोला, मिस कल होइन, यो कुरा म तपाईँलाई जानकारी गराए। 9868609940 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौं, फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। र ज अक्षरबाट प्राय अब साथीहरूलाई ज अक्षरबाट गीत प्राय साथीहरूलाई अब आएको छ होला, होइन, ज अक्षरबाट गीत आउँछ भने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ र ज अक्षरबाट गीत गाउनको लागि आउनुहोला, म तपाईँलाई आग्रह गरे। 9868609940 नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर भन्दै थिए, फोन काटिएको छ। 9868609940 आइसकेपछि मोबाइल नेटवर्कले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनु होला, लाउड स्पिकरमा गरिदिनु होला र यति भएपछि हुन्छ। यति बेला साथकार हजुर, को बोल्नुभयो, कहाँबाट? चन्द्रकला शङ्कर भन्नुभयो, के छ चन्द्रकलाजी, तेह्रथुमतिरको हालखबर? अनि सुन्दै हुनुहुन्छ कार्यक्रम? कार्यक्रमको बारेमा नबुझिकन आउनुभयो भनेपछि, होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज अन्ताक्षरीको बसाई हो, तपाईँले आज जबाट गीत गाउनु पर्नेछ, ज अक्षर तपाईँलाई परेको छ, टुक्काबाट शुरू गर्नुहोला, होइन थेगोबाट शुरू गर्नुहोला, एक टुक्का पूरा गाउनुहोला, जबाट गीत गाउनु पर्यो, म तपाईँलाई कार्यक्रमको बारेमा जानकारी गराए, है? ज अक्षरबाट, जबाट, ज हजुर, ज बाट गाउनुहोस्,
2: जाँदैछु तिमीदेखि टाढा आफ्नै मुटु छुटाएर।
0: यो लोकविधाको गीत होइन हजुर, मैले लोकविधाको गीत मात्रै गाउनुहोस् भनेको छु, होइन, लोकसारथी कार्यक्रम हो भन्ने कुरा उहाँलाई थाहा छ, तर गीत गाउने बेलामा अन्य विधाको गीत गाइरहनु भएको छ, होइन, लोकविधा लोकसारथी भन्ने बित्तिकै लोकविधाका गीतहरू मात्रै सम्झिनु होला, है, म तपाईँलाई आग्रह गरे। कार्यक्रमको नामले पनि धेरै कुरा बोलेको हुन्छ यो कुरा। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? सरिता राई, उदयपुर कुन ठाउँबाट? कार्यक्रम कुन रेडियोबाट सुन्दै हुनुहुन्छ हामीलाई? लाज के छ आज, के कुन गीत गाउनुहुन्छ, कुन अक्षर परेको छ, तपाईँलाई जानकारी छ? ओके ल ज बाट गाउनुस् झ बाट गाउनुभयो मैले ज बाट भनेको छु ज र झमा फरक छ है ज पछि बल्ल झ आउँछ है झ्यालैमा आइना होइन ज बाट गाउनु पर्नेछ तपाईँले झ बाट होइन झ बाट नगाउनु होला ज बाट गाउनु होला है ज बाट पनि धेरै गीतहरू छन् गाउनु के छ साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन जबाट धेरै गीतहरू छन् होइन ती गीतहरू तपाईँले कतिको तपाईँको भनौँ न भेटाउनुहुन्छ भेटाउनुहुन्न होइन तपाईँको दिमागले भेटाउँछ कि भेटाउँदैन दिमाग लगाउनुहोस् जबाट गीतहरू आउँछ होइन निकै चर्चित चर्चित गीतहरू पनि छन् जबाट र त्यसैमध्ये अब कति तीनजना साथी अब अझै एकजना साथीले गाउन सक्नु भएन भने हामीले जबाटै गीत बजाउनेछौँ यो क्रममा तपाईँलाई जानकारी गराए र अझै एकजना साथीको सहभागिता मैले कुरिराखेको छु उहाँले पनि गाउन सक्नु भएन भने जबाट गीत बजाउनेछौँ हामीले तसर्थ जबाट गीत गाउन आउने साथीहरूले फोन गर्नुहोला यति बेला साथी नमस्कार हजुर
3: हेलो हजुर नमस्कार
0: को बोल्नुभयो कहाँबाट मुना खड्का के छ मुना खबर तपाईँको
3: ठिकै छ घर जाँदै हो खेतबाट भन्नुपर्छ
0: खेतबाट घर जाँदै हुनुहुन्छ होइन
3: हजुर
0: ल अनि कार्यक्रम सुन्दै हुनुहुन्छ
3: कार्यक्रम सुन्दैछु भन्नुपर्छ
0: आज कुन अक्षर परेको छ थाहा छ तपाईँलाई
3: आज जो अक्षर परेको छ म जल जलेकै गाउँछु है त
0: ल गाउनुहोस् ठेगोबाट सुरु गर्नु होला एक टुक्का पुरा गाउनु होला सुरु गर्नुहोस्
3: आउन त यो जल जले छोडी सके रेलैमा
0: आउन त आऊ जलजले छोडी आबाट आउने गीतलाई जबाट गाउन त मिलेन नि हजुर होइन आउन त आयो भनिसकेपछि अबाट आयो कि होइन अगाडि आयो नि त होइन कि त अब ठेगोमा ठेगोबाट गाउनु पर्यो नत्र उहाँले गाएको अनुसार मान्ने हो भने त अबाट आयो त्यसैले हामी ठेगोबाट सुरु गर्नु भन्छौँ होइन अब हामी तपाईँको लागि जबाट सम्भावित गीत राख्छौँ एउटा जल जला भन्ने गीत पनि छ हाम्रो कुलेन्द्र विश्वकर्मा र सुनिता बुढा छेत्रीले गाउनु भएको गीत जल जला भन्ने गीत छ यही गीत त हामी राख्छौँ तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि हाम्रो प्राविधिक मित्रले खोज्दै हुनुहुन्छ जल जला गीत भन्ने हो भने कुलेन्द्र विश्वकर्मा र सुनिता बुढा छेत्रीको आवाज छ प्रहलाद सुवेदीको शब्द सिर्जना छ र वसन्त थापाको संगीत छ यति बेला राख्छौ जल जला तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौ

0: जल झल्ला यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। अब आउने साथीले ल बाट गाउनु पर्नेछ है। जल झल्ला गीत हामी बजाइसकेका छौ, अब आउने साथीले ल अक्षर बाट गीत गाउनु पर्नेछ। 9868309440 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर, साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको साथीको फोन काटिएको जस्तो लाग्यो मलाई। 9868309440 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौं। र अब आउने साथीले ल अक्षरबाट गीत गाउनु पर्नेछ। हामीले यताबाट जबाट गीत बजाइसकेका छौं, अब तपाईँले लबाट गीत गाउनु पर्नेछ। यो कुरा म तपाईँलाई जानकारी गराए, हामी कार्यक्रम लोकसारथीमा छौं र अन्ताक्षरीको बसाई हो यो। लोकविधाका गीत संगीतहरूमा सोमबारीय बसाईमा अन्ताक्षरीको बसाई रहनेछ, लोकसारथी कार्यक्रमको सोमबारीय बसाई अन्तर्गतको अन्ताक्षरीको बसाई, जहाँ तपाईँले लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्न सक्नुहुन्छ र थेगोबाट शुरू गर्नुपर्नेछ र टुक्का एक टुक्का पूरा गाउनुपर्नेछ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्दै गर्दाखेरि प्राय यो नियमलाई अवलम्बन गर्ने गरिन्छ। लोकविधाका अन्ताक्षरी खेल्दै गर्दाखेरि थेगोबाट अन्ताक्षरीका गीतहरू गाइने गरिन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए र हामीले तपाईँलाई एक टुक्का पूरा गाउने, यो थेगो मात्रै नभएर एक टुक्का पूरा गाउने, पहिला थेगोबाट शुरू गर्ने त्यसपछि एक टुक्का पूरा गाउने भनेर हामीले तपाईँलाई यो अन्ताक्षरीलाई हामीले तपाईँलाई तपाईँको सहभागिता यसरी लिइराखेका छौं। तपाईँले फोन गर्नबाट गीत गाउनको लागि आउनुहोला, ल अक्षरबाट गीत गाउनको लागि 9868309440 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। हामीलाई म्यासेज पनि गर्न सक्नुहुन्छ, तपाईँले तपाईँ कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँले म्यासेज पनि गर्न सक्नुहुन्छ। म्यासेज गर्नका लागि 9864417298 तपाईँले म्यासेज गर्न सक्नुहुन्छ। र यति बेला मलाई एउटा म्यासेज प्राप्त भएको छ, म त्यो म्यासेज तपाईँलाई सुनाउन चाहन्छु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर,
1: नमस्कार,
0: नाम भन्न मिल्छ हजुर?
1: हजुर, सन्तोष तामाङ,
0: सन्तोष तामाङ बोल्दै हुनुहुन्छ, धनकुटाबाट, होइन?

0: हजुर सर।
1: धनकुटा कुन ठाउँबाट हजुर?
0: धनकुटा बिरगाउँ।
1: ल, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौ यहाँलाई जानकारी छ कि छैन हजुर?
0: हजुर छ सर।
1: ल, कुन अक्षर परेको छ तपाईँलाई?
0: ल छ सर।
1: ल अक्षरबाट गीत गाउनुहोस् है त।
0: हुन्छ, मिलाउन सक्छ है त सर।
1: सुरु गर्नुहोस् ल।
0: हुन्छ सर। लाइबरी लाई गाउँका केटी सबै कनिकाको दर्शन घुमाउला जिल्लामा गर्छन् हामीलाई
1: लोकविधा अन्तर्गत गीत पर्दैन नि। मैले तपाईँले के भनेको छु, लोकगीत मात्रै गाउन पाइन्छ है, यो तपाईँले गाउनु भएको मिलेन है। विदा गर्छौ, नमस्ते। मैले लोकविधाको गीत मात्रै गाउन पाइन्छ भनेको छु तपाईँहरूलाई, अन्य विधाको गीतहरू नगाइदिनु होला। मैले बीचमै भन्न खोजेको थिएँ, प्राविधिक मित्रले माइक नै खोलिदिनु भएन होइन। 9868309940 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने हामी आज तपाईँले लोकविधाको गीतहरू मात्रै गाउनुपर्नेछ, अन्य विधाको गीतहरू गाउन पाइने छैन, म तपाईँलाई आग्रह गरेँ। र यति बेला अर्को साथी, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँसँगको, यति बेला अर्को साथी आउनु भएको छ। नमस्कार हजुर। नमस्कार हजुर, कहाँबाट? प्युठानबाट। नाम के भन्नुभयो तपाईँको? आवाज सानो आइराखेको छ मुनाजी। प्युठानबाट मुना मोहर भन्नुभयो? ए, मुना मगर है। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन अक्षर परेको छ थाहा छ नि? तपाईँको आवाजै बुझिएको छैन। हुन्छ, ल लबाट गाउनुहोस्। म त सोचे मान्छे कसले पत्याउँछ र होइन, पत्याउने मान्छेले पत्याउनु होला नि भोलि पर्सि होइन। हुन्छ, कार्यक्रममा आउनुभयो र अक्षर छोड्नु भएको छ, अब आउने साथीको लागि अहिलेको लागि विदा गर्छौ, नमस्ते। मुना मगर प्युठानबाट आउनु भएको थियो उहाँले र अक्षर छोड्नु भएको छ। अब म्यासेज लिन्छु। नमस्कार, म सुन्दैछु, अर्घ खाँचीबाट भन्नुभएको छ, आफ्नो नाम चाहिँ लेख्नु भएको छैन। यसै क्रममा अर्को म्यासेज हामीलाई प्राप्त भएको छ, उहाँले लेख्नु भएको छ, नमस्कार हजुर, म पनि सुन्दैछु, परिवर्तन गाउँपालिकाबाट श्याम बिक, समय मिलेसम्म सुन्ने गर्छु, नियमित कार्यक्रम भन्नु भएको छ। यति बेला अर्को साथी, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन भन्ने संकेत मलाई मिलेको छ, आउनुहोला र अक्षरबाट गीत गाउनका लागि 9868309940 नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ र तपाईँसँग हामी करिब 5 बजेसम्म रहनेछौँ र अक्षरबाट गीत गाउनका लागि आउनुहोला तपाईँलाई र अक्षर परेको छ यो कुरा म तपाईँलाई जानकारी गराए। 9868309940 को नम्बर तपाईँका लागि खुला

0: गरेका छौँ र अक्षर वाचक गीत गाउनका लागि फोन गर्नुहोला। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ। यति बेला अर्को म्यासेज आएको छ, म म्यासेज वाचन गरिहाल्छु। मिलाई साथीहरूले माया गरेर म्यासेज गरिरहनु भएको छ, म त्यो म्यासेजलाई वाचन गर्नेछु। दादा नमस्ते, म सुन्दैछु कार्यक्रम भन्नुभएको छ, उहाँ कहाँबाट सुन्दै हुनुहुन्छ भन्ने कुरा पनि म जानकारी गराउँछु। उहाँले लेख्नुहुन्छ, दिपेश बान्तावा लाली गुराँस एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। दिपेश बान्तावाजीले उदयपुरबाट रेडियो लाली गुराँस एफएमको माध्यमबाट हामीलाई यति बेला सुन्दै हुनुहुन्छ र कार्यक्रममा म्यासेज गरेर साथ दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। र वाचक गीत गाउन चाहनु साथीहरूले 9868309940 फोन गर्नुहोला र कार्यक्रम सुन्दै गर्नुभएका साथीहरूले कुन कुन ठाउँबाट सुन्दै हुनुहुन्छ म्यासेजको माध्यमबाट जानकारी दिन सक्नुहुन्छ, जसका लागि म्यासेज गर्न सक्नुहुन्छ 9864417298 म्यासेज गर्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए र अहिले साथी आउनु भएको छैन, केही फेसबुकका कमेन्टहरू म वाचन गर्छु र कुन कुन साथीले कहाँ कहाँबाट हामीलाई फेसबुकमा कमेन्ट गर्नु भएको छ ती साथी वाचन गर्नेछु। कमेन्ट गर्ने साथीहरूको नाम वाचन गर्न गइराखेको छु, यो कुरा म तपाईँलाई जानकारी गराए। कार्यक्रम लोक सारथी नेपालीमा सर्च गर्नुभयो भने तपाईँलाई कार्यक्रम लोक सारथी सुन्नका लागि पाउनुहुनेछ, यो कुरा म तपाईँलाई जानकारी गराए। र यति बेला कमेन्ट छन्, धेरै कमेन्ट छन्, ती कमेन्टहरूलाई म वाचन गर्न गइराखेको छु र यति बेला साथी हुनुहुन्छ, त्यसपछि म कमेन्ट वाचन गर्नेछु। नमस्कार हजुर।
1: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
1: गोखाबाट हो, नानी माया कोइराला।
0: नानी माया कोइराला, के छ खबर?
1: ठिकै छ, हुनुपर्छ अनि हजुरको?
0: ठिक छ, के गर्दै हुनुहुन्छ
1: यति बेलाको समयमा? म प्रोग्राम सुन्दैछु।
0: कुन माध्यमबाट सुन्नुभयो?
1: रेडियो बनपुरबाट।
0: लाज के छ, कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ?
1: सर अक्षर होइन,
0: लगाउनुहोस्।
1: हस्,

সময় কেরা বিশ্বাস হাতি পা।

0: ya gulangar aku bilama sama ekira bisas hati pasi lai sondira rundai rundai jansu bilama tapani mana ranir maya gulangar aku bilama tapani mana ranir maya
1: सपनीमा नआउना निर्माया बोल्न गाह्रो भएको बेलामा होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि व्यवसायमा आउनु होला अहिलेको लागि विदा गर्छौ नमस्ते
0: नमस्ते
1: नानी माया कोइराला आउनु भएको थियो मासँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 अब फेसबुकका कमेन्टहरू म वाचन गरे हामीलाई पूर्ण बहादुर मगरले कार्यक्रमलाई शेयर गर्नु भएको छ अनि दिपेश खत्रीले पनि कार्यक्रमलाई शेयर गर्नु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ र कमेन्ट गर्ने साथीहरूको नाम रहेको छ देवन किशोर अञ्जानले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
2: मादल कहाँ बजे जड़ी तलैमा
1: टुक्काबाट गाउन पाइँदैन हजुर त्यसैले हामी उहाँको फोन काट्न बाध्य भयौं होइन ए लौ औ है हजुर यो औ है आबाट आउने गीत हो यो एबाट आउने गीत हो आईको एबाट ए भन्ने जस्तै हामी भन्छौँ ए मा भन्छौ नि होइन ए औ है माया लौ है यो एबाट आउने गीतलाई तपाईँले माझी दाईले जाले हान्यो भन्ने यो टुक्काबाट गाउन पाइँदैन नि मैले धेरैचोटि यो नियमको बारेमा मैले तपाईँलाई धेरैचोटि सम्झाएको छु है नियमलाई पालना गरेर गीत गाउनु भयो भने अनि मात्र हामी तपाईँसँग कुराकानी गर्नेछौ मैले के भनेको छु थेगोबाट शुरू गर्नुहोला एक टुक्का पूरा गाउनुहोला लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्दै गर्दाखेरि यो नियम जहाँ पनि लागू हुन्छ होइन तपाईँहरूले कतिको महसुस गर्नुभएको छ यो नियम जहाँ पनि लागू हुन्छ र हामीले दिएको अक्षर थेगोमा पर्नुपर्छ टुक्कामा होइन म तपाईँलाई आग्रह गरेँ यति बेला अर्को साथी नमस्कार हजुर
3: हजुर नमस्ते
1: को बोल्नुभयो कहाँबाट
3: प्युठानबाट जीवन साङ्गीतिक मगर
1: जीवन साङ्गीतिक मगर प्युठानबाट के छ प्युठानतिरको अल्खबर
3: पानी पर्न लागेको छ ठिकै छ भन्नुपर्छ है
1: पानी पर्न लागेको छ अरू त सबै ठिकै छ होइन
3: हजुर
1: हुन्छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौ तपाईँलाई जानकारी छ
3: जानकारी छ म अक्षर परेश लागेर
1: ल म अक्षरबाट गीत गाउनुहोस्
3: हजुर मेरी मिलेको घाम लड्की जवान तिम्रै हो राम राम दाते मरी जाम मेरी मिलेको घाम लड्की जवान तिम्रै हो राम राम दाते मरी जाम किछु भुला दर्खैन काराको तिम्रै न सम्झे ताराको मिरमिरेको घाम एकु घाम लड्की जवान तिम्रै हो राम राम फाते मरी जान्छ
1: मिरमिरेको घाम तिम्रै लड्के जीवन तिम्रै हो राम राम ढाटे मरी जाम होइन
3: हजुर
1: हुन्छ कार्य तपाईँले पनि म अक्षरबाटै छोड्नुभयो होइन
3: हजुर
1: हुन्छ अहिलेको लागि तपाईँलाई विदा गर्छौँ फेरि फेरि कसाईमा आउनु होला है नमस्ते अब हामी कार्यक्रम लोकसारथीमा कमेन्ट तपाईँको वाचन गर्छु मैले म अक्षरबाट गीत गाउनको लागि आउनु होला लक्ष्मी छेत्रीले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ उहाँले लेख्नुहुन्छ हेलो दादा नमस्ते म पनि सुन्दैछु रोल्पाबाट कार्यक्रम असाध्यै राम्रो छ रमाइलो छ भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु तपाईँलाई बुद्धवीर तामाङले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं बुद्धवीर तामाङलाई पनि लक्ष्मण मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा रामजी घिमिरेले पनि चितवनबाट कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ सिम्पल इच्छा थामीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ यसै क्रममा दुईवटा कमेन्ट छ पूर्ण बहादुर मगरले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, यसै क्रममा समर्पण आरले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, अनि दिपेश खत्रीले कार्यक्रमलाई शेयर पनि गर्नुभएको छ र कार्यक्रम पनि सुन्दै हुनुहुन्छ। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट हजुर?
4: म पूर्व पाँचतरबाट सुरेश हाङनेम्बाङ।
1: सुरेश जी के छ हालखबर?
4: हालखबर ठिकै छ।
1: के गर्दै हुनुहुन्छ यति बेला?
4: अहिलेको समयमा घरैसी काम खुर्सानी गोड्दै बसिरहेको।
1: खुर्सानी गोड्दै बसिरहनु भएको छ होइन?
4: हजुर।
1: हुन्छ, कार्यक्रममा आउनु भएको छ, कुन अक्षर परेको छ तपाईँलाई जानकारी होला?
4: त्यो चाहिँ अलिक थाहा भएन हो।
1: कार्यक्रम सुन्नु भएको छैन क्या तपाईँले?
4: आज अलिक सुनेकै छैन हो।
1: अब नसुन्ने साथीहरूले अन्य साथीहरूलाई पालो दिनुपर्छ क्या? अब तपाईँलाई भनेर पनि जानकारी गराएर पनि गाउन सक्नुहुन्न। एकजना आउनु भएको थियो कि नसुनिकन, अघि नै पनि एकजना आउनु भएको थियो, उहाँलाई मैले भने तर उहाँले अन्य विधाको गीत गाइदिनु हो कि। त्यसैले हामी भन्छौ, कार्यक्रम सुनेर कार्यक्रमको बारेमा बुझेर मात्रै सहभागिता जनाउनुपर्छ। मैले सुरुमै भनेको छु तपाईँलाई, कार्यक्रमको नियम अन्तर्गत नै पर्छ यो, होइन? कार्यक्रम लोक सारथीको यो एउटा नियम चाहिँ तपाईँले पालना गर्नुभयो भने तपाईँले रेडियो सेवानीको विकास चाहिँ मजाले गर्नुहुन्छ है। अन्य रेडियो कार्यक्रमहरूमा त्यो छ कि छैन, हुन्छ कि हुन्न, त्यो त मलाई थाहा छैन, तर लोक सारथी कार्यक्रममा सुरुदेखि नै हामीले यो नियमलाई फलो पछ्याउँदै अगाडि बढ़िराखेका छौं। कार्यक्रम जति बेला स्थापना भयो, कार्यक्रमको उद्देश्य नै रेडियो सुन्ने बानीको विकास गरौं। रेडियो कार्यक्रमलाई हामीले कार्यक्रमलाई शुरूआती गर्दाखेरि नै हामीले कार्यक्रममा यो नियमलाई, यो उद्देश्यलाई हामीले आधार बनाएर नै यो कार्यक्रमलाई स्थापना गरेका थियौं र यो कार्यक्रम अझैसम्म पनि हामी यही उद्देश्यमा लागिरहेका छौं। 2077 साल माघ 16 गतेबाट यो कार्यक्रमलाई हामीले शुरूआत गरेका थियौं र आजसम्म पनि यो कार्यक्रम प्रसारण छ। तपाईँहरूको मायाले गर्दा आजसम्म हामी यो कार्यक्रममा अनवरत रूपमा लागिराखेका छौं र रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं, कार्यक्रमको मूल उद्देश्य हो। यति बेला साथी नमस्कार हजुर।
5: हजुर नमस्ते। नमस्कार,
1: को बोल्नुभयो कहाँबाट?
5: हजुर म सिन्धुलीबाट आर्यन मगर बोल्दैछु है।
1: आर्यन मगर सिन्धुली कुन ठाउँबाट?
5: सिन्धुली सुतलबाट।
1: अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो आर्यनजी?
5: हामी चाहिँ हाम्रो यो तामाकोशी रेडियो बजा हो क्या भाइ, अनि अहिले चाहिँ मैले खासमा लाइभ मार्फत सुन्दैछु है। त
1: ए तामाकोशी रेडियोबाट बज्दैन त कार्यक्रम?
5: अनि 97.7 हो कि मेगाहर्ट्ज बजाएको लागेको थियो हिजो त।
1: ए 97.5 मेगाहर्ज होला, रेडियो झन्कार होला। आज लाइभबाट सुन्दै हुनुहुन्छ?
5: हजुर लाइभबाट सुन्दैछु।
1: कार्यक्रमको बारेमा जानकारी छ यहाँलाई?
5: हजुर छ, अहिले साथीले खै मबाट गीत भनेर जानुभएको
1: छ। ल मबाट लोकगीत गाउनुहोस्, थेगोबाट सुरु गर्नुहोला, एक टुक्का पुरा गाउनुहोला है। लोक दोहोरी गाउनु पर्ने हो, अनि आज अन्ताक्षरी हो, थेगोबाट सुरु गर्नुहोला, एक टुक्का पुरा गाउनुहोला है त।
5: हजुर
1: हजुर लस सुरु गर्नुहोस् हजुर। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँले सक्नु भएन होइन, अनि फोन काटिदिनुभयो। यसरी यदि सक्नु भएन भने ल दाई मलाई आएन भन्नुहोस् होइन, तर यसरी झ्याप्पै फोन नकाटिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथीले म्यासेज गर्नु भएको छ, उहाँले लेख्नुहुन्छ, नमस्ते म हेमन्त मगर धनकुटाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ हेमन्तजीलाई। 2408 धनकुटाबाट रेडियो लाली गुराँस एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ है, उहाँले पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यो मिठो म्यासेजका लागि। राम्रो स्टुडियोको घडीमा 4:50 भएको छ, 4:50 को सेरीफेरीमा छौ। यति बेला अर्को साथी हुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कमला पुन मगर, के छ कमला हालखबर? के गर्दै हुनुहुन्छ यति बेला? गोठालो आएर कार्यक्रम सुन्दै हुनुहुन्छ है। ल कुन रेडियोबाट सुन्नुभयो हामीलाई? ल आज कुन गीत गाउनुहुन्छ त?
6: ल
1: हुन्छ गर्नुस्
6: माथि गाईको कल थिवा कलको दम्माया सासो हो नलम्बो काल कालको यसमा माथि दाँति सरी मधु समा थर्यो यसमा माथि दाँति सरी मधु समा थर्यो
1: लेखमा नाच्ने बिचारी मधिसामा झर्यो भनिदिनुहुन्थ्यो त्यसपछि के हो के हो होइन त्यसपछि आएन र फोन काटिदिनुभयो फेरि त्यस्तो नगर्नुहोस् क्या कार्यक्रममा गीत गाउन आएन भने ल दाई मलाई टुक्का आएन भन्नुहोस् होइन हामीले पनि यताबाट सहजीकरण गरिदिन्छौँ तपाईँले प्रयास गर्नुभयो भने हामीले पनि यताबाट सहजीकरण गरिदिन्छौँ तपाईँले गीत गाउनुहुन्छ अनि झप्पै बिर्सने भने फोन काटिदिने त्यो जुन तपाईँको बानी छ अनि त्यो बानीलाई हटाउनु पर्यो कार्यक्रममा आइसकेपछि फोन काट्ने नै तपाईँहरूको समस्याको समाधान होइन नि होइन फोन नकाटिकनै समस्याको समाधान खोज्नुपर्छ म तपाईँलाई आग्रह गर्छु कमेन्ट आएका छन् ती कमेन्टहरूलाई म वाचन गर्छु हामीलाई छेत्रीको छोरो म भन्नेले कमेन्ट गर्नुभएको छ उहाँले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ तनहुन अधिकारीले पनि नमस्कार सर म तनहुँबाट रेडियो बन्दीपुर एफएमबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउँछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार हजुर हेलो साथी आउनु भएको छ तर उहाँको नेटवर्कले काम गरेन जस्तो लाग्यो मलाई त्यसैले उहाँको फोन काटिएको छ अर्को म्यासेज कमेन्ट रहेको छ यम सारूले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ 52 मिनट गएको छ अब मबाट हामीले यतैबाट माझिदाई पोखरा नै गीत बजाउँ होइन किनभने हाम्रो पुनमजीले गाउने प्रयास गर्नु भएको हो तर उहाँले सक्नु भएन होइन माझिदाई पोखरा नै गीत बजाउँछौ हामी यम सारूले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ तनहुँबाट पवन पुनले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गरौं धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ पवनजीलाई र अब कमेन्ट पनि सकिएको छ र अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ र दुईवटा म्यासेज आएको छ ती म्यासेजहरूलाई म वाचन गरिदिइहाल होइन म्यासेज गर्नु भएको छ महरा कार्यक्रम सुन्दैछु भन्नुभएको छ उहाँले कुन ठाउँ कार्यक्रम सुन्दै हुनुहुन्छ यो पनि जानकारी गराउँछु सबबाट मनिषा महरा यो फडप भन्ने कहाँ पर्छ यो पनि पालिकाको नाम पनि जानकारी गराइदिनु होला म तपाईँलाई आग्रह गरे अर्को म्यासेज आएको छ उहाँले लेख्नु भएको छ सुन्दैछु रोल्पाबाट शर्मिला मगर भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं र यतिन जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौं हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्दहरू व्यक्त गर्छौं र कार्यक्रमप्रति तपाईँका कुनै गुनासो सुझाव सल्लाह वा प्रतिक्रिया छ भने तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ 98-6-44-17-200 फोन गर्नुहोला भन्दै लौ त माझिदाई पोखरा फेवातालको लम्माया साँच्चैको नलाम्भो ख्याल ख्यालको मिलन लामा र बिमा कुमारी दुराको आवाजलाई छोड्दै आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु नमस्कार रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

0: रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-45-78-232।

0: ते पैराने पारी सक्यो अहिले त जनता तो चिसो खान पनि दिदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नु पर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नहुने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
1: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3 98 0 95 94 14 652
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
1: नेपालको पहिलो बाल संस्कार केन्द्र

0: आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषा तर्फ अंग्रेजी, जापानीज, कोरियन भाषा का बेसिक देखि एडवांस सम्म का कोर्स
0: कंप्यूटर तर्फ बेसिक डिप्लोमा र एडवांस डिप्लोमा
1: शिक्षक सेवा आयोग का प्रावि निमावि मावि र शिक्षक लाइसेंस
0: लोक सेवा तर्फ खरीदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिंग का सम्पूर्ण कोर्स
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
0: र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडमी दाङ सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412
1: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ
2: आया मम्मी दाजु क्यों मत खाना खान नि सक्दिन
3: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैन पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
4: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्सन गरिरहनु भएको छ भन्छ के पर्यो तपाईँलाई
3: के हुनु नि बाबु छोरीले दाँत दुख्यो भनेर पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले हुने होइन
4: ए के न समस्या होला भने को ता जाबो यति कुराको लागि पो तपाईहरु कन्थन मन्थन गरिरहनु भएको अब घोराईमा रहेको B&B डेन्टल क्लिनिक त्यहाँ गएपछि त निको दाँतको समस्या चैट हुन्छ
3: ए हो र बाबु त्यो कहाँनिर बाबु यसका सेवा सुविधाहरू के छन्
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने टाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जराईदेखि दाँत भर्ने बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा गाडा दाँतलाई किरा लागेर बचाउने निशुल्क दन्त चेक गरिने दुखेको दाँतलाई नदुखाई जराईबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक हल कुमारी बैंक अघाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123

0: 94.2 समुदायको आवाज
1: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
1: सम्पर्क 9842641633, 9817150898, 9864603085।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856027319।

क्यों घासा वनमा आगो लाग्यो भने जीव जन्तुको नासा वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक माफी प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
2: समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध अनुसन्धानमा डिजिटल प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरी प्रधान कार्यालयमा असार 19 गते आयोजित डिजिटल एक्सन डायलग 2026 परिसंवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यस संवाद नेपालमा सुरक्षित विश्वसनीय र उत्तरदायी डिजिटल वातावरण निर्माण गर्ने दिशामा कोसे ढुङ्गो साबित हुनेछ र कार्यक्रमबाट निस्किने ठोस व्यावहारिक तथा कार्यान्वयन योग्य निष्कर्षहरूले नेपालको साइबर सेक्युरिटी इको सिस्टम तथा नेपाल प्रहरीको डिजिटल इन्भेस्टिगेसन क्षमतालाई अझ प्रभावकारी उत्तरदायी र प्रमाणमुखी बनाउनलाई महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। नागरिकको विश्वास नै प्रहरी संगठनको सबैभन्दा ठूलो पुँजी रहेको चर्चा गर्दै डिजिटल युगमा नागरिकको विश्वास कायम राख्न प्रविधि मैत्री पारदर्शी जवाफदेही र नागरिक मैत्री सेवा प्रवाहलाई प्रहरीले निरन्तर परिष्कृत गर्दै लगि रहेको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले साइबर अपराध विरुद्धको लडाईँ कुनै एक निकायको एकल प्रयासबाट मात्रै सम्भव नहुने, बैंकिङ तथा भुक्तानी प्रणालीको तथ्याङ्क समयमै प्राप्त नहुँदा शंकास्पद कारोबार तत्काल रोक्का हुन नसक्दा र भरपर्दो एवं छरितो सूचनाको आदान प्रदानको अभावमा अपेक्षित परिणाम हासिल गर्न नसकिने उल्लेख गर्दै वित्तीय संस्था तथा भुक्तानी सेवासँग समयमै तथ्याङ्क आदान प्रदान, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकसँग समन्वय एवं नियामक निकायहरूसँग हुने नीतिगत समन्वयको सुदृढ खाका निर्माण नै आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो। साइबर सुरक्षा विज्ञ अनुसन्धानकर्ता र प्राज्ञिक क्षेत्रसँगको सहकार्यले विश्वव्यापी असल अभ्यास र थ्रेट इन्टेलिजेन्समा पहुँच दिलाउने समेत उहाँले बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले सार्वजनिक निजी साझेदारी नै सुरक्षित डिजिटल नेपालको आधारशिला भएको चर्चा गर्दै आजको छलफल समस्याको वर्णनमा सीमित नभई व्यावसायिक व्यावहारिक समाधान अनुसन्धानको आधुनिकीकरण क्षमताको अभिवृद्धि कानूनी तथा नीतिगत सुधारका सम्भावित दिशाहरू र सार्वजनिक निजी सहकार्यलाई थप सुदृढ बनाउने बताउनुभयो। नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायब महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले धन्यवाद सहित समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सूचना प्रविधि निर्देशनालयका प्रहरी नायब महानिरीक्षक अरुण कुमार भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै परिसंवादको उद्देश्य बारे जानकारी दिनुभएको थियो। कार्यक्रममा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक राजकुमार महर्जनले नेशनल साइबर पोलिसी अपर्च्युनिटिज एन्ड लिमिटेसन सम्बन्धी क्रिप्टोजेन नेपाल प्रालीका चिफ टेक्नोलोजी अफिसर निर्मल दाहालले प्राइभेट सेक्टर प्रेस्पेक्टिभ्स टुवर्ड्स इमर्जिङ साइबर थ्रेट सम्बन्धी साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक उमेश प्रसाद शाहले साइबर अपराधको वर्तमान अवस्था देखिएका चुनौतीहरू तथा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रहरी नायब उपरीक्षक जित नारायण यादवले स्ट्रेङथेनिङ इन्टरप्राइज साइबर रुजिलियन्स सम्बन्धी आआफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो। सो अवसरमा अनलाइन ठगी बढ्नुको कारण अनुसन्धानमा प्रहरीले भोगेका चुनौतीहरू, अनुसन्धान सहज गर्न आवश्यक अपरेसनल डेटा लगायत कानूनी र नीतिगत उपाय तथा समाधानका सम्बन्ध लगायतका विषयमा वृहत छलफल समेत भएको थियो। बढ्दो साइबर अपराध, अनलाइन ठगी, प्रविधिको दुरुपयोगबाट भइरहेको विभिन्न आपराधिक क्रियाकलापहरूको पहिचान र रोकथामको लागि नेपाल प्रहरी लगायत अन्य सरकारवाला निकायहरूको समेत साथ र सहयोग आवश्यकता रहेको सन्दर्भमा समुदाय प्रहरी साझेदारी अवधारणालाई आत्मसात गर्दै कानून कार्यान्वयन गर्ने निकायहरू, नियामक निकायहरू, अनलाइन सेवा प्रदायकहरू, बैंकिङ तथा वित्तीय संस्था लगायत अनलाइन पेमेन्ट सेवा प्रदायकहरू, संचार सेवा प्रदायकहरू बीच राम्रो समन्वय र प्रगाढ सम्बन्ध बनाउनु र व्यावहारिक समाधानहरू पहिचान गर्नुका साथै प्रविधि जन्य अपराध नियन्त्रण तथा अनुसन्धानका लागि क्षमता अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको छ।
0: प्रहरी महानिरीक्षक दान बहादुर कार्की संयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्यूयोर्कमा असार 23 देखि 24 गतेसम्म सञ्चालन हुने 5 युनाइटेड नेसन चीफ अफ पुलिस समिटमा सहभागी हुन असार 21 गते त्यसतर्फ प्रस्थान गर्नुभएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग उक्त समिटमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ। उक्त समिटमा रिफ्लेक्सन ओन द फ्युचर अफ युएन पुलिस, लिभर्जिङ न्यू टेक्नोलोजिज, स्ट्रेन्थिङ इन्टरनेसनल कर्पोरेशन, स्ट्रेन्थिङ युएन पिस किपिङ थ्रु ल्याङ्ग्वेज ट्रेनिङ, हाई लेभल नेटवर्क अन जेन्डर रेस्पोन्सिभ पुलिसिङ लगायतका एजेन्डामा छलफल हुने कार्यक्रम रहेको छ। समिटको अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संयुक्त राष्ट्र संघका उच्च पदाधिकारीहरू तथा संयुक्त अरब इमिरेट्सका प्रतिनिधि मण्डलका सदस्यहरूसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ। प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नुहुनेछ।
2: नेपाल प्रहरीले मनसुनजन्य विपदका घटनाहरूमा जनधनको क्षति हुन नदिन एवं उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्व तयारी सम्पन्न गरेको छ। विपदको अवस्थामा तत्काल परिचालन हुने गरी नेपाल प्रहरी प्रधान कार्यालयदेखि चौकी स्तरसम्मका प्रहरी इकाइमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाईमा सुरक्षा निकायहरूको सहभागितामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको मनसुनजन्य विपद पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेको छ। सोही कार्ययोजना बमोजिम नेपाल प्रहरीले विपद मनसुन पूर्व तयारी तथा प्रतिकार योजना 2083 निर्माण गरी कार्यान्वयनमा ल्याएको हो। विपद व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन र कुशल उद्धारका लागि आवश्यकता अनुसार अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिएको छ।
0: आफ्नै 60 वर्षीय बुवा धननारायण सुनारको हत्या गरेको अभियोगमा धादिङ जिल्ला गंगा जमुना गाउँपालिका 4 बस्ने 35 वर्षीय सुजन सुनारलाई असार 20 गते प्रहरीले पक्राउ गरेको छ।
2: नियन्त्रित लागु औषध ट्रामाडोल 6080 ट्याब्लेट र एनार्गन 4200 ट्याब्लेट सहित चितौन जिल्ला कालिका नगरपालिका 6 बस्ने 27 वर्षीय दिवस नेउपानेलाई सोही ठाउँबाट असार 21 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 3400 ट्याब्लेट र एनार्गन 3890 ट्याब्लेट सहित चितौन जिल्ला कालिका नगरपालिका 7 बस्ने 29 वर्षीय विजय सुनार समेत 4 जनालाई इच्छा कामना गाउँपालिका 7 बाट असार 20 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेका 38 वर्षीय सरोज पन्त र रामेछापका 22 वर्षीय अनिल खत्रीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये सरोजले आयरल्यान्ड पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 16 लाख रुपियाँ र अनिलले युए पठाइदिन्छु भन्दै 6 जना पीडितहरूबाट 23 लाख रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले सरोजलाई काठमाडौँ महानगरपालिका 8 बाट असार 29 गते र अनिललाई टोखा नगरपालिका 6 बाट असार 18 गते पक्राउ गरेको हो।
2: प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा इलाम जिल्ला इलाम नगरपालिका 10 कि 33 वर्षीय दीपिका बोहरा तामाङलाई असार 18 गते प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको विभिन्न स्थानमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै प्रहरीको पोसाक लगाएको तस्विर देखाई विभिन्न आश्वासन दिई आफ्नो ई सेवा तथा मोबाइल ब्याङ्किङमा पैसा राख्न लगाई निवेदकलाई झुक्क्यानमा पारी ठगी तथा आपराधिक लाभ लिने कार्यमा संलग्न रहेकी उनलाई काठमाडौँ महानगरपालिका 26 बाट प्रहरीले पक्राउ गरेको हो।
0: श्रोध नखुलेको नगद 39,41,620 रुपियाँ सहित 12 जिल्ला पचरौता नगरपालिका 7 का 23 वर्षीय मनमोहन शाह कलवारलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका 5 बाट असार 18 गते प्रहरीले पक्राउ गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक माफी।

0: बड़े ए बड़े आइना आइले ने सुधी सकिस क्या हो
1: जाड धोकेर आउँदा रातिको 12 बजेसम्म खाना कुरेरै बस्नु पर्ने होला हैन
0: ओ ठीक भनिस श्रीमती भएपछि श्रीमानलाई कुर्नु परेन त
1: दिनभरि घरको कामले थाकेको ज्यान अनि अझै रातिसम्म कुरेर बस्नु पर्ने जहाँ रक्सी धोक्यो उतै सुते हुने नि यो आधा रातमा किन आउनु पर्यो अर्कालाई दुःख दिन
0: ए मेरै घरमा बसेर मेरै खाएर मलाई नै गाली गर्ने तलाई त उठाइ नपुगेर हो क्या ल
1: बाबा
0: कुर्न सक्छस् भने कुर नसक्ने भए जा यो घरबाट जा अब एउटा बच्चा जन्माउन नसक्ने आयो मलाई पनि चाहिएको छैन गइहाल अहिले नै गइहाल

0: देवी भाउजू, ए देवी भाउजू, कता हुनुहुन्छ?
1: हजुर नानी, हजुर म यतै छु, भित्रै आउनुहोस् न।
0: ए, यता पो हुनुहुँदो रहेछ। अरे के भयो तपाईँलाई? खुट्टा त पुरै सुनिएको छ त, के भयो हाँ भाउजू?
1: हेर्नुहोस् न नानी, म त हिजो राति भोर्याङबाट खसी भन्या।
0: ल तपाईँ फेरि झुट बोल्नु भयो होइन त भाउजू? हेर निधारमा पनि पो निलदाम छ त।
1: के झुट बोल्नु र नानी?
0: त्यस्ता जडिया बुढाको पनि कति माया हो भाउजू। होइन, यस्तो निर्मम तरिकाले कुटपिट गर्ने किन हो?
1: रक्सी पिउनेलाई स्वास्नी कुट्न के न्यु चाहिने रहेछ र नानी? त्यसमा पनि बिहे गरेको यतिका वर्ष भयो, बच्चा नै हुँदैन, त्यो भन्दा अर्को के न्यु चाहियो र? हिजो त चिरपटले हानेर धन्नै खुट्टा भाँचियो। यस्तै हो नानी, अब सहने बानी परिसक्यो मेरो।
0: हे, अहिलेको जमानामा पनि यस्तो सहेर बस्ने हो त भाउजू?
1: जमाना फेरिएर के गर्नु नानी, मान्छेको सोच फेरिएको छैन। माइतीमा भनौ भने पनि आफ्नै इज्जत जाने डर, बिहे गरिहाल्यो छुट्टिन पनि भएन। हामी छोरी मान्छेले सहनु बाहेक के गर्न सकिने रहेछ र नानी?
0: यस्तो हुँदासम्म कति सहने हो भाउजू? ल खुट्टा त धेरै सुनिएको रहेछ भाउजू, बाँकी कुरा पछि गरौंला, पहिला मेडिकल जाउँ। हेर्नुहोस् यी जडिया दाईले तपाईँलाई कुन दिन मार्छन्? यस्तालाई त अब प्रहरीलाई जिम्मा लाउनु पर्छ, जेलको हावा खाएपछि होस आउँछ।
1: होइन, के भन्नु भएको नानी, घर झगडा लिएर पनि के प्रहरी कहाँ जानु नानी? आफ्नै बेइज्जत के गर्नु, म त जाँदिन है।
0: हो, यसै गरी घर झगडा त हो भनेर सामान्य सोच्ने अनि सहने बानीले गर्दा नै दिनहु श्रीमानले श्रीमतीको, श्रीमतीले श्रीमानको हत्या गरेका समाचारहरू सुनिन्छन्।
1: हो नि नानी, के गर्नु, सहनै पर्ने रहेछ। बरु पुक्लुक्क मारिदिए पनि आनन्द हुन्थ्यो नानी।
0: यो त तपाईँ माथि भइरहेको घरेलु हिंसा हो, यसलाई सहेर बस्ने होइन भाउजू। बरु बेलैमा प्रहरीकोमा उजुरी गर्नुपर्छ।
1: भन्न त भन्नुभयो नानी, श्रीमान श्रीमती बीचको झगडामा पनि प्रहरीले उजुरी लेला र भन्या, यो त झन् खतरा होला जस्तो पो लाग्यो त मलाई। प्रहरीलाई भनिस् भनेर मार्ने पो हुन् कि? यी जोडियाको के भर नानी?
0: भाउजू पनि कस्तो कुरा गर्नुहुन्छ के? हेर्नुहोस्, अपराध भनेको अपराध नै हो, चाहे त्यो घरभित्र होस् वा बाहिरको होस्। अपराधमा आफन्त पराई भन्ने हुँदै हुँदैन। धेरै कुरा नगरौं, बरु छिटो जाउँ मेडिकलमा छिरेर उतैबाट प्रहरी कार्यालय पनि जानुपर्छ।

0: अनि त्यसरी दिन रात रक्सी पिएर श्रीमती माथि कुटपिट गर्न मिल्छ त?
1: यसो सानोतिनो घर झगडालाई कुटपिट नै त के भन्नु हजुर, यसो बुढाबुढीको झगडामा हात हालहाल मात्रै भएको हजुर। ए बुढी तिमी पनि भन न, यति सानो कुरालाई पनि कहाँ प्रहरीसम्म ल्याइपुर्याएको भने?
2: ए यसरी निलदाम हुने गरी कुटपिट गरेर अझ सानोतिनो घर झगडा भन्ने
1: होइन, यो बहिनी किन बाठी भकी हुन्? अर्काको घरको सानो कुरालाई उचालेर पहाड बनाउन तिमी हो क्या हो? छिमेकी भएर छिमेकीको ठाउँमा बस है बहिनी। हेर्नुहोस् म्याम, हाम्रो घरभित्रको कुरालाई प्रहरी कार्यालयसम्म ल्याउनेमा उचाल्ने यही बहिनीको हात छ।
0: हो, तपाईँले एकदमै ठिक भन्नुभयो। यो अपराधलाई प्रहरी कार्यालयसम्म ल्याउनको लागि सबैको छिमेकी कमला बहिनी जस्तै भइदिए, अरूले पनि यहाँले जस्तै श्रीमानको हिंसा सहनु पर्ने थिएन र धेरैले कुटपिटबाट ज्यान समेत गुमाउनु पर्ने थिएन। बुझ्नुभयो
1: म्याम? मबाट गल्ती भएकै हो हजुर, जिनाउनु भइहाल्यो। अबदेखि यस्तो हुँदैन म्याम, मबाट मलाई माफ गरिदिनुहोस्। बुढी मलाई माफ गरिदेऊ, अबदेखि यस्तो व्यवहार कहिल्यै गर्दिन म, र रक्सी पनि आजैदेखि छोड्छु।
3: जे नहुनु भइहाल्यो, अबदेखि सुध्रिन्छु भन्नुभएको छ, एकपल्टलाई माफ गरिदिनुहोस् न है।
0: देख्नुभयो, सबै पीडा भुलेर माफी दिनुहोस् भन्दै हुनुहुन्छ। ठिक छ, अब तपाईँले भन्नुभयो एकपल्टलाई चाहिँ हामीले कागज गरेर छोडिदिन्छौँ, फेरि यही घटना दोहोरियो भने चाहिँ माफी मागेर छुट पाइँदैन, तपाईँले चाहिँ कानुन अनुसार सजाय भोग्नै पर्छ। बुझ्नुभयो?
1: हुन्छ म्याम, अबदेखि यस्तो गल्ती दोहोरिँदैन। लैन राम गर।
0: यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक माफी। यस नाटकका लेखक दीपक राज विश्वकर्मा। नाटकमा भाग लिने कलाकारहरू रिता तिमिल सिन्हा, विमला राई, अम्बिका केसी र दीपक राज विश्वकर्मा।
4: हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र मिनरवा बज्रचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

तिमीलाई फूल समझे तिमीलाई जून समझे क्यों सारा दुनिया भूलेर तिमीलाई मन में सजाए तर तर खै कस्तो भ्रमना जिउँदै चितामाथि आगो लगाएर बिदाईका हातहरू हल्लाउँदै हल्लाउँदै गयो।

थामिदैन नासुका धाराहरू, तस्बिरलाई छुने कोसिस गर्छु तर तर यो मन मान्दै मान्दैन। सपनीमा विपनीमा तिम्रै यादले अर्ध पागल बनेको छु। बोलाउँछु तिम्रो नाम लिँदै तर तिमी बल्दै बल्दै

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेशन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 0 58 00 700,
1: 98 460 40 304।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625-63-715 र 98-41-12-07-40।

गुल्मी जिल्लाको चारपालामा जन्मिनु भएका उत्कृष्ट शब्द सर्जक किशन विशीको यो संसारै पैसा हुनेको ईश्वरसँग वरदान मागौला लगायतका थुप्रै गीतहरूको अपार सफलता पछि फेरि अर्को मनै छुने लोकप्रिय लोक दोहोरी भएका घर त मेरो गुल्मी चारपाला

काली भैँसी भन्दा पनि झन् काली, बिमली पो रहेछ, तराईतिर झरे भैँस त अँगार भन्दा पनि काली भैँसी जस्तो।

0: आहा, कस्तो राम्रो रङ्गो गन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।

0: हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेशन हरेक जेनेरेशन।
1: हिमस्टार फर अ कम्प्लिट होम।
2: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66056।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
2: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
4: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
4: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840100061, 9066373344।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
4: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
4: ब्यास 11, मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
10: 9856043234।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9413838290, 9111751760।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846141633, 9817150898, 9864603385।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
7: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98-41-12-07-40।
2: दमौलिया FM 94.2 समुदायको आ

0: आज यो दारुला पुरै खड्याक खुल हान्ने मेरो भुँडी टोकेले कसो मन नपरोले यार
1: ए मन परे तलाई
0: पाङ्ग्रेलाई के थाहा त हेरिरा ओए परन्दास जाऊ

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280 9151045

0: हेलो
1: हेलो काले, मलाई भेट्न आउँदैनौ?
0: भेट्न त आउनुहुन्थ्यो, तर एउटा कुरा भनौ।
1: अँ भन न।
0: यहाँ मेरो गोजीमा सुखको पैसा छैन, तिम्रो र मेरो दुरी धेरै बढे जस्तो लाग्छ। छ भने 2-4 हजार आयामी गरिदेऊ न ल काले।
1: ल, यति सानो कुरामा पनि के पिर गरे, म पठाइदिइहाल्छु नि।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालू अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: मूर्तिबाङ म्युजिक प्रालीको गौरवमय प्रस्तुति लोक गायक अन्जान कार्कीको फेरि बिल्कुलै आफ्नो जीवन कहानीसँग समर्पित
1: तेस्रो एकल गीति संग्रह
0: जति सक्छौ रुवाउ भगवान
1: सीआर बेटी 01600033636 पीआर बेटी 6054044
0: र युटीएल 7732609
1: रोय तथा शब्द स्वर अन्जान कार्की व्यवस्थापक मोहन बिरही सिरपाली।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98563 43 234।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
8: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
9: दाजु भाइको के को गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
9: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
9: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98083 80384, 98436739131।
5: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
10: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
5: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
10: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा

0: लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 65563715 र 98412-0740।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 65 0 25।
3: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
4: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
4: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्ग्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98 0 58 00 700,
0: 98 460 40 344।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-171-51-760।
3: दमौली FM 94.2 समुदायको

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस् त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यति नैसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजुभाइको के गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-51-31-36, 0656-54-05-9। मोबाइल नम्बर 9803-80-384, 9846-37-39-31।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113527, 65565.